0: बहरबात जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल साउन महिनाको 22 गते शुक्रबार, ईस्वी सम्वत अगस्त 7 तारिक सन् 2026, श्री साका 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सरः। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्ष ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार श्रावण कृष्ण पक्ष चलिरहेको छ। आज श्रावण कृष्ण पक्षको नवमी तिथि दिनमा 1:23, त्यसपछि दशमी तिथि लाग्नेछ। नक्षत्रमा कृतिका दिनमा 4:42, त्यसपछि रोहिणी नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा वृद्धि 14:10, त्यसपछि ध्रुव योग लाग्नेछ। करणमा बढिजा अहोरात्र रहनेछ। आनन्दादि योगमा आज छत्र योग रहनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा वृष राशिमा रहनेछन्। आजको दिन मान 33:11 अर्थात 13:19 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रही बिहानमा 5:30 विभीषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:47 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 12 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि दिनमा 1:49 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि व्यक्तिहरूको लागि आजको दिन व्यवस्थित रहनेछ। कामकाजमा साना विवरणले ठूलो महत्व राख्नेछ। सहकर्मीको सहयोगले जिम्मेवारी सजिलै पूरा हुनेछ। खर्चमा नियन्त्रण राख्न सके बचत बढ्नेछ। पारिवारिक कुराकानीले मन हलुका बनाउनेछ। स्वास्थ्यमा खानपानमा ध्यान दिनु राम्रो हुनेछ। अधुरा काम पूरा गर्ने अवसर पनि पाउनुहुनेछ। धैर्यता राख्दा निर्णय सही दिशामा जानेछ। यात्रा गर्दा समय व्यवस्थापन गर्न आवश्यक रहनेछ। समग्रमा आजको दिन उपयोगी र फलदायी रहने ग्रह गोचर रहेको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूका लागि आज चन्द्रमाको प्रभावले व्यवहारिक सोच बढ्नेछ। काममा स्पष्ट योजना बनाएर अघि बढ्नु राम्रो हुनेछ। आर्थिक लेनदेन गर्दा कागजात जाँच गर्नु राम्रो हुनेछ। परिवारको सल्लाह निकै उपयोगी हुनेछ। स्वास्थ्यमा नियमितता कायम राख्नुपर्नेछ भने सानो मेहनतले राम्रो नतिजा दिनेछ। पुराना समस्या समाधानतर्फ जाने देखिन्छ। मित्रसँगको भेटले सकारात्मक ऊर्जा दिनेछ भने भावनामा भन्दा तथ्यमा भरोसा गर्नु निकै राम्रो हुनेछ। तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूका लागि आज चन्द्रमाको प्रभावले भविष्यको योजना स्पष्ट हुनेछ। काममा ध्यान केन्द्रित गर्न सजिलो हुनेछ। बोल्नु अघि निकै विचार गर्दा फाइदा हुनेछ। लेखन र अध्ययनमा राम्रो प्रगति हुनेछ भने आर्थिक पक्ष सामान्य तर सुरक्षित रहनेछ। परिवारमा जिम्मेवारी बढ्ने देखिएको छ। स्वास्थ्यमा थकान महसुस हुन सक्ने भएकाले समयमै विश्राम लिनु आवश्यक हुनेछ। आजको दिन उपयोगी रहेकाले नयाँ योजना बनाउन सक्नुहुनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज चन्द्रमाको प्रभावले भावना नियन्त्रणमा रहनेछ। काममा अनुशासनले सफलता दिलाउनेछ। राशि काम व्यवस्थित रूपमा अघि बढ्नेछ। खर्च घटाउने अवसर पनि तपाईँलाई प्राप्त हुनेछ भने परिवारको साथले विश्वास बढ्नेछ। स्वास्थ्यमा पेट सम्बन्धी कुरामा ध्यान दिनुहोला। सानो प्रयासले प्रशंसा पाउने सम्भावना रहेको छ भने पुराना सम्झौतामा प्रगति हुनेछ। धैर्यता राख्दा तनाव कम हुनुका साथै दिन सामान्य र सन्तुलित रहने देखिएको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आज चन्द्रमाको प्रभावले काममा व्यवहारिकता बढ्नेछ। नेतृत्व भन्दा व्यवस्थापन महत्वपूर्ण हुनेछ। आजको दिनमा खर्च र आमदानीको हिसाब मिलाउनका लागि सहकर्मीको सुझाव निकै उपयोगी हुनेछ। परिवारमा जिम्मेवारी बढ्नेछ भने स्वास्थ्यमा उपचारको व्यवस्था मिलाउनु राम्रो हुनेछ। अहंकार भन्दा सहयोगले काम बढ्ने देखिएको छ। साना कुरामा ध्यान दिँदा सफलता मिल्नेछ, तर निर्णय गर्दा हतारमा नगर्नुहोला। आज मेहनतको उचित फल प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज चन्द्रमाको प्रभावले आत्मविश्वास बढ्नेछ। कामकाजमा स्पष्टता र गति आउनेछ भने योजना अनुसार काम अघि बढ्नेछ। आर्थिक पक्ष सन्तोषजनक रहने र स्वास्थ्यमा ऊर्जा महसुस हुनेछ। परिवारसँगको सम्बन्ध मधुर रहनाले पुराना अधुरा काम टुङ्गिनेछन्। नयाँ जिम्मेवारी सम्हाल्ने अवसर पनि आउनेछ। कामको विवरणमा ध्यान दिनु फाइदाजनक हुनेछ। आज सबैभन्दा राम्रो उपलब्धि हासिल गर्ने दिन रहेको छ। आज जे काम गर्दा पनि महत्वपूर्ण लाभ हासिल गर्न सक्नुहुनेछ। सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आज चन्द्रमाको प्रभावले सोच गहिरो हुनेछ। काममा एक्लै खट्नुभन्दा समूहमा गर्दा छिटो र राम्रो हुनेछ। आर्थिक निर्णय सोच विचार गरेर मात्रै गर्नुहोला। परिवारको अपेक्षा पूरा गर्ने मौका मिल्नेछ, मानसिक शान्ति कायम रहनेछ, स्वास्थ्य सन्तुलित राख्न ध्यान र योगले सहयोग पुर्याउनेछ, पुराना गल्तीबाट सिक्ने समय आएको छ भने मित्रको सल्लाह काम लाग्नेछ, दिनको उत्तरार्धमा सहजता बढ्ने र दिन सन्तुलित रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशिले व्यक्तिहरूका लागि आजको चन्द्रमाको प्रभावले व्यावहारिक दृष्टिकोण बन्नेछ, काममा गुप्त योजना सफल हुनेछ भने आर्थिक पक्ष सुधारतर्फ जानेछ, परिवारमा विश्वासको वातावरण बन्नेछ भने स्वास्थ्य समस्या हटेर जानेछ, सानो चिन्ता भए पनि समाधान गर्न सक्नुहुनेछ, धैर्यले काम गर्दा निकै लाभ हुनेछ भने सहकर्मीबाट सहयोग प्राप्त हुनेछ, भावनालाई नियन्त्रणमा राख्दा आजको दिन स्थिर र सकारात्मक रहने देखिएको छ। अब नवौं राशि धनुराशि। धनुराशिले व्यक्तिहरूका लागि आज दैनिक काम र कार्यालयको जिम्मेवारी बढ्नेछ, काममा अनुशासन कायम राख्न आवश्यक देखिन्छ, आर्थिक हिसाब किताब मिलाउने समय आउनेछ, परिवारको अपेक्षा पूरा गर्न प्रयास गर्नुपर्ने दिन रहेको छ, स्वास्थ्यमा थकान कम गर्न विश्राममा ध्यान दिनुहोला, विगतका योजना अनुसार काम गर्दा निकै राम्रो सफलता मिल्नेछ, आज अनावश्यक बहसबाट टाढा रहनुहोला, अनुभवबाट सिक्ने अवसर मिल्नुका साथै आजको दिन व्यवहारिक रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दशौं राशि मकर राशि। मकर राशिले व्यक्तिहरूका लागि आज चन्द्रमाको प्रभावले मेहनत निकै फलदायी रहनेछ, काममा निरन्तरता कायम रहनेछ भने आर्थिक बचतमा ध्यान जानेछ, परिवारसँगको सम्बन्ध सुदृढ हुनुका साथै स्वास्थ्य सन्तुलित रहनेछ, वरिष्ठ व्यक्तिको विश्वास प्राप्त हुन सक्ने र साना कामले ठूलो सन्तुष्टि दिनेछ, आज समय व्यवस्थापन सफल हुनुका साथै भविष्यका लागि योजना बनाउन सक्नुहुनेछ, आजको दिन उपलब्धिमूलक रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशिले व्यक्तिहरूका लागि आज काममा नयाँ तरिका अपनाउन सकिनेछ, आर्थिक पक्ष स्थिर रहनेछ भने परिवारमा संवाद बढ्नेछ, स्वास्थ्यमा नियमित व्यायाम निकै लाभदायक हुनेछ, सहकर्मीको सहयोगले काम सजिलो हुनेछ, यात्रामा साना बाधा अडचन आए पनि सावधान रहनुहोला, धैर्यताले परिणाम राम्रो बनाउनेछ भने ज्ञान र सिप बढाउने अवसर रहेको छ, आज सिकाइ र सुधारको दिन रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशिले व्यक्तिहरूका लागि आज चन्द्रमाको प्रभावले पारिवारिक सम्बन्धमा स्पष्टता आउनेछ, काममा अरूको सहयोग आवश्यक पर्नेछ, आर्थिक निर्णय निकै सावधानीपूर्वक गर्नुहोला, तपाईँले परिवारको भावनालाई सम्मान गर्नुहोला, स्वास्थ्यतर्फ आराममा ध्यान दिनुहोला, सानो चिन्ताले ठूलो असर गर्ने भएकाले सतर्क रहनुहोला, काममा योजना बनाएर अघि बढ्दा निकै राम्रो हुनेछ, फाइदा हुनेछ, साथीहरूको विश्वास बढाउने काम गर्नु नै उपयुक्त हुनेछ, आजको दिनको अन्त्यतिर सहजता महसुस भए पनि काममा सन्तुलन खोज्ने दिन भएको छ। राशिफलबारे जानकारी सँगै अब लागू आजको साई विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा वृष राशिमा रहनेछन्, त्यसैले पूर्व र दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्नुहोला, आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला, आज उत्तर र पश्चिमतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिने पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थ शुभ लाभ बेला बिहानमा 5:22 सात बजेर 4 मिनटसम्म चर बेला रहनेछ, बिहानमा 7:04 8:46 लाभ बेला रहनेछ, लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ, बिहानमा 8:46 10:28 अमृत बेला रहनेछ, अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ, बिहानमा 10:28 12:10 काल बेला रहनेछ, काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ, मध्याहमा 12:10 दिनमा 1:52 शुभ बेला रहनेछ, शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ, दिनमा 1:52 3:34 रोग बेला रहनेछ, दिनमा 3:34 5:16 उद्योग बेला रहनेछ भने दिनमा 5:16 6:57 समय फेरि चर बेला रहनेछ, शुभ लाभादी बेलाको रात्रितर्फ लागौ, साँझमा 6:57 8:16 लाभ बेला, साँझमा 8:16 9:34 अमृत बेला रहनेछ, राति 9:34 10:52 काल बेला, राति 12:10 1:28 रोग बेला रहनेछ, राति 1:28 2:46 उद्योग बेला, राति 2:46 4:04 चर बेला रहनेछ भने राति 4:04 भोलि बिहानमा 5:23 समय फेरि लाभ बेला रहनेछ, यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ, त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, कालबेला छल्नुहोला। अब अन्तिममा आजको राहुका लाथा सबैभन्दा खराब समय बिहानमा 10:30 मध्याहमा 12 बजेसम्मको समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: हवस् त सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0165707636, 98560325, 98086-35480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0165201179।

0: पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघर भित्र निर्माण गरिएको संरचना भादौ 15 गते भित्र अनिवार्य रूपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई अन्तिम चेतावनी दिएको छ। महानगरले बिहिबार सार्वजनिक गरेको सूचना अनुसार अन्धेरीगुनादेखि फेवतालसम्म करिब 8 किलोमिटर लामो फिर्के खोलाको अतिक्रमण हटाउँदै खोलालाई प्राकृतिक बहावमा हटाउन सफा स्वच्छ वातावरण मैत्री तथा व्यवस्थित करिडोर निर्माण गर्ने अभियानलाई निरन्तरता अघि बढ़ाइएको जनाएको छ। नगर प्रमुखको अध्यक्षतामा फिर्के खोला क्षेत्रका 8 वडाका वडाध्यक्षहरूको बैठक बसेर खोला घरभित्र रहेका संरचनाको स्थलगत अध्ययन गरी 7 दिनभित्र पूर्ण विवरण सहितको प्रतिवेदन पेश गर्न प्राविधिक र नगर प्रहरीलाई जिम्मेवारी दिएको छ। यसअघि आफ्नै पहलमा संरचना हटाउने मौखिक प्रतिबद्धता जनाएको छ, तर हालसम्म पनि नहटाएका व्यक्तिका तथा संस्थालाई 2083 भदौ 15 गते भित्र संरचना हटाउन पुनः आग्रह गरिएको छ। महानगरले तोकिएको समयभित्र संरचना नहटाए प्रचलित कानून बमोजिम महानगर आफैले ती संरचना हटाउन र त्यस बापत लाग्ने सम्पूर्ण खर्च सरकारी विभाग सरह सम्बन्धित व्यक्ति वा संस्थाबाट वसुल उपर गर्न स्पष्ट भनेको छ। पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाम अर्यालले सरुवा भएको छ। मन्त्री परिषदको निर्णय अनुसार अर्याललाई काजका काठमाण्डुमा पठाइएको छ। काठमाण्ड महानगरका प्रमुख प्रशासकीय अधिकृत रहेका सहसचिव सरोज गुरागाई उमेर हदका कारण अनिवार्य अवकाशमा गएसँगै बुधबार महानगरलाई विदा भएका थिए। अर्यालले गत वर्ष साउनमै पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए। मन्त्री परिषदले बुधबार नेपाल प्रशासन सेवा तथा नेपाल इन्जिनियरिङ सेवाको सहसचिवहरूको सरुवा गरेको हो। सोही सरुवा अन्तर्गत अर्याल परेका हुन्। यसैगरी पूर्वाधार विकास मन्त्रालयकामा कार्यरत नेपाल इन्जिनियर सेवाका सहसचिव महेश चन्द्र नेउपानेलाई गृह मन्त्रालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव रमेश कुमार केसीलाई कर्णालीको प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाएको छ। पोखरा महानगरपालिकाको आर्थिक वर्ष 82-83 वार्षिक प्रगति समीक्षा कार्यक्रम शुरू भएको छ। समीक्षा कार्यक्रमको पहिलो दिन बिहिबार महानगरपालिका अन्तर्गतका वडा कार्यालयहरूको वार्षिक प्रगतिको समीक्षा गरिएको छ। शुक्रबार महानगरपालिकाका विभिन्न महाशाखाहरूको प्रगति समीक्षा गरिने जनाइएको छ। समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले नागरिक सेवालाई चुस्त दुरूस्त पारदर्शी र नागरिक मैत्री बनाउँदै विकास निर्माणका कामलाई थप प्रतिबद्धता दिन वडा सचिवहरूलाई निर्देशन दिनुभयो। प्रमुख आचार्यले वडा कार्यालयहरू नागरिकसँग प्रत्यक्ष जोडिने स्थानीय सरकारका आधारभूत निकाय भएकाले सेवा प्रवाहमा प्रभावकारिता जवाफदेता र परिणाममुखी कार्य सम्पादनलाई प्राथमिकता दिन आग्रह गर्नुभयो। उप प्रमुख मञ्जु देवी गुरूङले वडा कार्यालयहरूको सेवा प्रवाहलाई थप सशक्त बनाउँदै सुशासन प्रबन्धन र परिणाममुखी कार्य सम्पादनमा जोड़ दिनुभयो। नागरिकले स्थानीय सरकारको अनुभूति गर्ने गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक रहेको उहाँको भनाइ छ। समीक्षा कार्यक्रममा विभिन्न वडा सचिवहरूको आर्थिक वर्ष 82-83 वडाबाट सम्पन्न निवास निर्माण सेवा प्रवाह प्रशासनिक कार्य तथा अन्य कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रस्तुत प्रगति उपलब्धि समस्या तथा आगामी कार्य दिशाबारे समेत छलफल गरिएको थियो। कास्कीको पोखरा महानगरपालिका सदर मुस्ताङ चोकमा लागू असल सेवन गरेकी सवारी चालकको आशंकामा एकजना चालकलाई प्रहरीले पक्राउ गरेको छ। आज हिजो बिहान करिब 9 बजे पृथ्वी चोकबाट बिरौटातर्फ जारी गरेको गण्डकी प्रदेश 01-001-0279 नम्बरको हाइस अनियन्त्रित भई सड़क छेउको नालीमा खस्न लागेको थियो। दुर्घटनामा हाइसमा सवार 2 यात्रु घाइते भएका छन्। घाइते 2 उपचारका लागि काण्डकी मेडिकल कलेज अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक धवादिङको धनुवेशी नगरपालिका 3 निवासी 43 रमेश थापा मगरको स्वास्थ्य परीक्षण गर्दा लागू औषध सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। प्रहरीले चालकलाई आवश्यक कानूनी कार्यवाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पठाएको छ। भर्ती हिमाल पदयात्रामा सम्पर्कविहीन भएका 3 युवाको सकुशल उद्धार गरिएको छ। 3 दिन अघि पोखराबाट मर्ती हिमालको पदयात्रामा गएका पोखरा 14 करण लामा अजित ऋषि र युकेश गुरूङलाई बिहिबार बिहान उद्धार गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई नेपाल प्रहरी शस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले मोदी खोला किनारबाट उद्धार गरेको हो। पहिलो करण केसीलाई उद्धार गरेको टोलीले त्यसपछि अजित ऋषि र युकेश गुरूङलाई पनि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनीहरूलाई मोदी खोलाको अप्ठ्यारो खोजबाट सुरक्षाकर्मीले डोरी र फर्केको सहयोगमा उद्धार गरेका थिए। उद्धारका लागि 3 17 टोली परिचालन भइरहेको थियो। बुधबार बिहान 8 बजेसम्म परिवारसँग सम्पर्कमा रहेका उनीहरू बाटो बिराएपछि माछापुसे गाउँपालिका 9 बादल डाँडामाको जंगलमा अल्पत्रको परेका थिए। पोखरा महानगरपालिका वडा नम्बर 9 का वडा सदस्य गीता चम्राकारले विभिन्न धार्मिक तथा संस्थालाई पत्थरका मूर्ति र छाता सहयोग गर्नुभएको छ। उहाँले दरबार थोक स्थित चण्डीलाई माईलाई भगवती चण्डीको मूर्ति स्थानान्तरण गर्नुभयो। यस्तै पोखरा बहुमुखी क्याम्पसलाई सरस्वतीको मूर्तिका लागि फलामको छाता प्रदान गर्नुभएको छ। नयाँ बजारका महेन्द्र माध्यमिक विद्यालय र नवप्रभात महादेवी विद्यालयलाई पनि एक एक थान सरस्वतीको पत्थरको मूर्ति दिनुभएको छ। मूर्ति हस्तान्तरण गर्दै वडा सदस्य चम्राकारले धार्मिक आस्था र सांस्कृतिक संरक्षणका लागि यो कार्य गरिएको बताउनुभयो। विद्यालयमा विद्याकी देवी सरस्वती प्रतिको सम्मान बढ़ाउन र समुदायमा सकारात्मक सन्देश दिन सहयोग गरेको हुँ उहाँले भन्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक र धार्मिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। चण्डीलाई सेवा समितिका अध्यक्ष तेजबहादुर भुजेलले वडा सदस्य चम्राकार प्रति आभार व्यक्त गर्नुभयो। यो सहयोगले मन्दिरको धार्मिक सौन्दर्य र धार्मिक गतिविधिमा थप टेवा पुग्ने उहाँले विश्वास गर्नुभयो। नवप्रभात माध्यमिक विद्यालयकी प्रधान अध्यापक माया थापाले सरस्वतीको मूर्ति प्राप्त हुन विद्यालयका लागि गौरवको कुरा भएको बताउनुभयो। उहाँले विद्यार्थीमा ज्ञान संस्कार र सांस्कृतिक चेतना बढ़ाउन मदत पुग्ने उहाँको भनाइ छ। अनारासेबु कास्कीले खाना पकाउने एलपी ग्यासको नियमित सहज र सर्वसुलभ आपूर्तिको व्यवस्था गर्न स्थानीय प्रशासन समक्ष आग्रह गरेको छ। कास्कीको प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङले आई बिहिबार ध्यानाकर्षण पत्र बुझाउँदै युनियनले कृतिमा वापसी जना गर्ने उद्देश्यले ग्यासको भण्डारण गर्ने तथा कालोबजारी गर्ने व्यक्ति तथा संस्थालाई अनुगमन गर्ने गरी कार्यवाही गर्ने माग गरेको हो। अध्यक्ष भोलानाथ पराजुले एलेक्स भोलाले अव्यवस्थित विवरतरण प्रणाली कृत्रिम अभाव कालोबजारी तथा प्रभावकारी बजार अनुगमनको अभावका कारण आम उपभोक्ता समस्यामा परेको दावी गर्नुभयो। अध्यक्ष पराजुले दैनिक रूपमा प्रभावकारी बजार अनुगमन गर्न आग्रह गर्नुभयो। युनियनले कृत्रिम अभाव मूल्य वृद्धि तथा उपभोक्तामाथि हुने ठगी नियन्त्रण गर्न पनि प्रशासनसँग आग्रह गर्नुभयो। उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्ने प्रशासन कार्यालयका समन्वयमा प्रभावकारी अनुगमन तथा उजुरी संयन्त्रको विकास गर्ने युनियनको माग छ। युनियनले सरकारले वित्तीय इण्डक्सन चुलोको प्रयोगलाई प्रोत्साहन गरे पनि विद्युत महसुलमा आवश्यक सहुलियता निन्दा उपभोक्तामाथि थप आर्थिक भार परेको दावी गर्नुभयो। ग्यास आपूर्तिलाई सहज तथा वितरण प्रणालीलाई व्यवस्थित गरी आम नागरिकको दैनिक जीवन सहज बनाउन आवश्यक पहल गर्न युनियनले आग्रह गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रको पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले साउन 2 र 3 गते सञ्चालन भएको मौका परीक्षाको नतिजा बिहिबार राति सार्वजनिक गरेको हो। सार्वजनिक नतिजामा 81.19% विद्यार्थी ग्रेड प्राप्त गरेका छन्। परीक्षामा कुल 71,310 जना सहभागी भएकोमा 58,997 जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ। यस्तै 3 जना परीक्षार्थीको भने परीक्षाफल रद्द गरिएको बोर्डले जानकारी दिएको छ। सार्वजनिक परीक्षाफल सम्बन्धी जानकारी वेबसाइट एसएमएस सर्भिस र आईबीआर सर्भिसबाट प्राप्त भएको छ। पोखराको मासपारमा रहेको स्टेप बाई स्टेप माविमा अन्तर सन्धानात्मक नेपाली भाषा कौशल प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयमा अध्ययनरत कक्षा 9 र 10 का विद्यार्थी सहभागी प्रतियोगितामा मार्कोनी सदनका प्रसन्न तापरदारजुली एलेन थापा सम्पदा थापा र एलिजा खड्काको समूह प्रथम भएको छ भने रोजित सापकोटा युनिक बर्तौला त्रिकृपा भण्डारी र अभिनय गिरी रहेको ग्यालेरी सदन द्वितीय भएको छ। कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका संस्थापक अध्यक्ष रामकान्त बरालले यस्ता अतिरिक्त क्रियाकलाप विद्यार्थीका लागि महत्वपूर्ण हुँदै बताउँदै यस्ता कार्यक्रमको मार्फत विद्यार्थीहरूलाई सधैँ अगाडि बढ़न सुझाव दिनुभयो। संस्थापक प्राचार्य निर्मला बरालले नेपाली भाषा कौशल जस्ता प्रतियोगिताले विद्यार्थीहरूको भाषिक शुद्धता उच्चारण क्षमता र शब्द भण्डारको अभिवृद्धि गर्नकामा फलदायी हुने बताउनुभयो। 4 विभिन्न सदनमा का 16 जना विद्यार्थीहरूलाईको सहभागिता जनाएको प्रतियोगितामा विद्यालय संयोजक सूर्यप्रसाद लम्साल र शिक्षिका सुशीला पौडेलले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगालो। अब एकैछिन विश्रामको पालो।
1: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
2: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
1: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा बाह्रको इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा बाह्र पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने पाँच वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
2: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि? हेरि राख्नु जस्तो कता बनाएछ?
3: कता हुनु नि? पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
2: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
3: सम्पर्क दीप सुन चाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98-052-21-50, 98-251-27-014।
1: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
5: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
8: काममा अलि सघाउँछ कि भनेर नि।
7: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौँ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले विशेष महाधिवेशन सम्बन्धी मुद्दामा पुनरावलोकनको अनुमति दिएको आदेशले महाधिवेशनको वैधानिकता अझ स्पष्ट हुन बताएका छन्। विशेष महाधिवेशनको पक्षमा सर्वोच्च अदालतले यसअघि गरेको फैसला विरूद्ध पूर्व सभापति शेरबहादुर देव र पूर्व उपसभापति पूर्णबहादुर खड्काको तर्फबाट पुनरावलोकनको माग गर्दै निवेदन दायर गरिएको थियो। उक्त निवेदनमा सर्वोच्च अदालतले बिहिबार पुनरावलोकनको गर्ने आदेश दिएको छ। अदालतको आदेशपछि प्रतिक्रिया दिँदै शर्माले सर्वोच्च अदालतको संयुक्त इजलासले यसअघि रिट खारेज गर्दै विषय टुंग्याइसकेको उल्लेख छ रे। उनले लामो बहसपछि न्यायिक निरूपण भइसकेको विषय पुनः परीक्षणमा जान लागेको बताउनुभयो। शर्माले पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिक तथ्य तथा राजनीतिक सत्यलाई थप फराकिलो ढंगले उजागर गर्दै मदत पुर्याउने जिकिर गर्नुभयो। उहाँले विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण तथ्य अदालतमा पुनः प्रस्तुत गर्न आफूहरू खुल्ला रूपमा तयार रहेको पनि बताउनुभयो। यसअघि न्यायाधीश सारङ्गा सुवेदी नियुक्त जज निरौलाको संयुक्त इजलासले वैशाख 4 गते विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको कार्यसमितिलाई वैधानिकता मान्यता दिएको थियो। सोही इजलासले देउवा पक्षको रिट खारेज गरेको थियो। उक्त आदेश पुनरावलोकन गर्न माग गर्दै पूर्व सभापति देउवाले 7 गते वारिस मार्फत निवेदन दर्ता गराएका थिए। नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता डाक्टर प्रकाश शरण महतले उपचारको क्रममा विदेशमा रहेका पार्टीका वर्तमान निवर्तमान सभापति शेरबहादुर देउवा 26 गते नेपाल फर्किने बताएका छन्। देउवा निकट नेता डाक्टर महतले 26 गते साँझ 9:45 जाँदा देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उर्लिने जानकारी दिएका हुन्। उहाँ 26 गते राति 9:45 नेपाल आइपुग्नुहुनेछ। डाक्टर महतले भने मलाई त्यही जानकारी गराउनु भएको छ। तर देउवाका स्वकीय सचिव भानु देउवाले देउवा साउन अन्तिममा नेपाल फर्किन् तर अहिले भन्न यकिन नभएको बताएका छन्। देउवा 13 गते उपचारका लागि नेपालबाट सिङ्गापुर गएका थिए। सिङ्गापुरमा स्वास्थ्य परीक्षण र उपचारको काम सकिएपछि उनी 7 चैत 2022 हङकङ पुगेका हुन्। नेपाली कांग्रेसका सांसद नरेन्द्र खेरुङले राजनीतिलाई पेसा नभई सेवाको माध्यमबाट रूपमा ग्रहण गर्नुपर्ने बताउनुभएको छ। नेपाल अडिटर्स एसोसिएसन अडानले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सांसद केरुङले हरेक राजनीतिक व्यक्तित्वको आफ्नै मौलिक पेसा हुनुपर्ने र राजनीतिलाई मात्र आर्जनको माध्यम बनाउन समाजमा भ्रष्टाचार तथा विकृति बढ्ने धारणा व्यक्त गर्नुभयो। आफू पनि लेखा व्यवसायबाट राजनीतिमा आएको स्मरण गर्दै सांसद केरुङले संसदीय कार्यकालका लागि आफ्नो पेसागत प्रमाणपत्र लाइसेन्स 5 वर्षका लागि नेपाल चार्टर्ड एकाउन्टेन्टसँग आइकेआरमा स्थगन गरेको जानकारी दिनुभयो। सांसद केरुङले मुलुकको आर्थिक अनुशासन कायम गर्न तथा पारदर्शिता सुदृढ बनाउन लेखा परीक्षकहरूको भूमिका महत्वपूर्ण भएको बताउनुभयो। टोल विकास समितिदेखि अर्बौं रूपियाँ कारोबार गर्ने ठूला संस्थासम्मको हिसाब किताब परीक्षण गर्ने जिम्मेवारी लेखा परीक्षककै काँधमा रहेको सांसद केरुङको भनाइ छ। सांसद केरुङले मुलुकमा दार्तावाला लेखा परीक्षक आरएको संख्या क्रमश घट्दै गएको प्रति गम्भीर चासो व्यक्त गर्दै नयाँ दर्ता प्रक्रिया रोकिएकाले भविष्यमा दुर्गम क्षेत्रमा सारा संघ संस्था तथा टोल विकास समितिको लेखा परीक्षण गर्ने जनशक्तिको अभाव हुन सक्ने औलाउनुभयो। आइकेआरबाट उत्पादित जनशक्तिको संख्या न्यून रहेको र धेरै विद्यार्थी पलायन भइरहेको उल्लेख गर्दै सांसद केरुङले पाठ्यक्रम परिमार्जन आवश्यक रहेको बताउनुभयो। सांसद केरुङले जनप्रतिनिधिको भूमिकामा रहे पनि कार्यकाल सकिएपछि पुनः आफ्नो पेसामा फर्किने प्रतिबद्धता जनाउनुभयो। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले महिलाको सुरक्षालाई तत्काल सुनिश्चित गर्न लक्ष्य उपाय रूपमा ब्लू बस सेवा सञ्चालनमा ल्याएको स्पष्ट पार्नुभयो। राष्ट्रिय सभाको बिहिबारको बैठकमा सांसद सघको प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री बादीले ब्लू बस सेवा महिलालाई अन्य सार्वजनिक यातायात प्रयोग गर्नलाई रोक्ने वा नियमित सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्थापन गर्ने उद्देश्यले नलाइएको बताउनुभयो। मन्त्री बादीले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, अत्याधिक भीड़भाड़ तथा आवागमन व्यावहारिक कठिनाईलाई तत्काल संशोधन गर्न ब्लू बस सेवा शुरू गरिएको बताउनुभयो। मन्त्रीवादीले महिलामाथि सार्वजनिक यातायातमा हुने दुर्व्यवहार र जोखिमलाई तत्काल सम्बोधन गर्नु सरकारको दायित्व रहेको बताउनुभयो। सार्वजनिक यातायात प्रणालीलाई असुरक्षित, सम्मानजनक र व्यवस्थित बनाउन सरकार गम्भीरतापूर्वक काम गरिरहेको पनि उहाँले बताउनुभयो। नेपाली कांग्रेसका सांसद गीता देवकोटाले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभएको छ। राष्ट्रिय सभाको बिहिबारको बैठकमा बोल्दै सांसद देवकोटाले तत्कालीन स्वास्थ्य मन्त्री गगन कुमार थापाको पहलमा शुरू भएको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढ़ाउनुको सट्टा खारेज गर्न खोजिएको हो कि भन्ने आशंका व्यक्त गर्नुभयो। स्वास्थ्य बीमा कार्ड लिएर अस्पताल पुगेका बिरामीले उपचार नपाउने र अस्पतालले भुक्तानी नपाएको गुनासो गरिरहेको उल्लेख गर्दै सांसद देवकोटाले सरकारले नागरिकको जीवनसँग जोड़िएको विषयमा गम्भीर बन्नुपर्ने बताउनुभयो। सांसद देवकोटाले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिन राष्ट्रिय सभा अध्यक्षको ध्यान आकर्षण गराउनु भएको छ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 83-84 लागि साउनदेखि लागू हुने सरकारी कर्मचारीको नयाँ तलबमा सार्वजनिक गरेको छ। साउन 6 गतेको मन्त्री परिषद बैठकले स्वीकृति गरेको निर्णय अनुसार मन्त्रालयले बुधबार सबै सरकारी निकायलाई नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड तथा 10% मासिक प्रोत्साहन भत्ता सम्बन्धी जानकारी गराएको हो। सरकारले गत जेठ 15 गते प्रस्तुत बजेटमाथि आर्फत 10% तलब वृद्धि गरेर 10% प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो। नयाँ व्यवस्था निजामती कर्मचारी, नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, सांसद सेवा, सामुदायिक विद्यालय शिक्षक तथा प्रदेश स्थानीय तहका कर्मचारीमा लागू हुनेछ। उनीहरूले संशोधित तलबमान, एक दिनको तलब बराबरको ग्रेड रकम र बढ़ेको तलबको 10% मासिक प्रोत्साहन भत्ता प्राप्त गर्नेछन्। नयाँ तलबमान अनुसार मुख्य सचिवको प्रारम्भिक तलब 84,932 रूपियाँ, राजपत्र अंकित विशिष्ट श्रेणीको 79,290 रूपियाँ, अतिरिक्त सचिवको 86,539 रूपियाँ, राजपत्र अंकित प्रथम श्रेणीको 62,466 रूपियाँ, द्वितीय श्रेणीको 53,611 रूपियाँ र तृतीय श्रेणीको 48,058 रूपियाँ तोकिएको छ। त्यसै गरी राजपत्र अंकित तलबको प्रथम तलब 38,203 रूपियाँ, द्वितीयको 36,192 रूपियाँ र तृतीयको 30,376 रूपियाँ र चतुर्थको 28,390 रूपियाँ कायम गरिएको छ। यिनै खबरसँगै बिहान 6 बजेको खबर सङ्गारको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसार पढ्न सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले 9 बजे खबर सङ्गाल आउँछ। हामी छौँ सफलताको पाइलामा। केही बेर तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत सङ्गीत रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई।
0: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966 र इमेल गर्नको लागि radiosafalta@gmail.com।
2: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
3: रेडियो सफलता 103.4 मेगाहर्ज।
4: सुन्न मन लाग्यो।
5: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
4: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
5: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
6: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565-35394।
7: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट।

0: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्की कोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
0: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
0: मोबाइल नम्बर 9846059581
1: 9166715475
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: हेर न साङ्लो बरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बी एउटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807159947, 9507325575।
4: हेलो
5: हजुर,
4: सधैँ कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र 3 कम्प्लेक्स को बीचमा।
7: फोन नम्बर 061-587-915।
9: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
10: मेरी आमै नि घर बनाउन लाएको कुरा त तपाईँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
9: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झाल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
11: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
12: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 01

स्टडी एब्रोड जुनसुके विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 9856320325 9806535480 साथै आईएसएफपीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-530-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
4: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
5: रेडियो सफलता 103.4
6: मेगाहर्ज। मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम
7: उमंग,
6: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
7: ज्ञानी कामे गुरु।
6: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमङ्ग, सुन्न नभुल्नुहोला।

0: कानून है उसको अंधेरा नहीं तोड़ सकता। अंधेरा प्रकाश के बहुत पास जा सकता है, परंतु जहाँ प्रकाश है वहाँ नहीं जा सकता। अगर तुम इस विद्या को समझ जाओ, तुम्हारे जीवन में प्रकाश ही प्रकाश है।
1: Hear yourself, स्वयं को आवाज न सुन लो,
2: किनकि शांति एउटा यस्तो चीज हो कि त्यो बिना चाहे हामीले जे गरे पनि आफ्नो जीवनमा कुरा सबै अधुरो रहनेछ। म एउटा उदाहरण दिन चाहन्छु, यदि हामीले कार चलाइरहेका छौं या टाङ्गामा बसेका छौं या रिक्सामा बसेका छौं र कुनै कारणवश कारको चक्कामा या टाङ्गाको चक्कामा या रिक्साको चक्का बिग्रियोस् र त्यो चक्काबाट आवाज निक्लिन थालोस् कडक कडक कडक कडक कडक कडक, त्यसको दुईवटा उपचार हुन्छन्। एउटा उपचार त्यसको के हो भने वाहन चालकले तपाईलाई कपास दिउन् आफ्नो कानभित्र राख्नुहोस्, त्यस पश्चात आवाज आउने छैन। कि त त्यसको समाधान यो हो, त्यो चक्कालाई बनाइयोस्। तपाईको बुझाइमा यी दुई समाधानमा कुन समाधान राम्रो हो? मैले पर्खिरहेको छु, कपासवाला कपासवालामा खराबी के छ? होइन, आवाज नै त आइरहेको छ नि। ठिक छ, धेरै टाढा जान सकिँदैन र जसै जानेछौ बिस्तारै बिस्तारै, रिक्सा होस् या कार होस् या टाङ्गा होस्, यस्तो यस्तो हुन थाल्नेछ, तपाईँलाई पनि असजिलो हुन थाल्नेछ, तर आवाज त आउने छैन। त कपासवाला ठिक भयो नि? साँच्चै हेर्नुहोस्, यदि कोही हवाईजहाजमा बसेको छ र झ्यालबाट हेर्छ कि हवाईजहाजको इन्जिनमा आगो लागेको छ र उसले पाइलटलाई बोलाउँछ, हेर्नुहोस् आगो लागेको छ, र पाइलटले झ्याल बन्द गरिदिन्छ, त्यता नहेर्नुहोस्, त यो राम्रो समाधान भयो? तपाईँहरू त हाँस्नु पनि भयो, राम्रो कुरा हो, हाँस्नु राम्रो हो, तर जहाँसम्म शान्तिको कुरा छ, हामीहरू कपासवाला कुरा गर्छौ, झ्याल बन्द गर्ने कुरा गर्छौ, शान्ति छैन यसमा विचार गर्दैनौ कि किन छैन, केवल आफ्नो आँखा बन्द गर्दछौ। हो, आउनेछ, एक दिन आउनेछ, कोही आयो भने ल्याउला कि मानिसले भन्नेछन् आउँदैन, यो मानिसको विचार हो, तर वास्तविकता के हो? बिना वास्तविक शान्ति मानिस दुखी छ, चाहे उसले जे जति पनि सुखी हुने कोशिश गरोस्, सारा कोशिशका बावजुद पनि ऊ दुखी छ। त यो शान्ति के हो त? लडाई बन्द हुनु शान्ति हो? कुरा त निस्किन्छ, लडाई किन बन्द भयो? लडाई हेर्नुहोस् न, मानिसहरू त लागिरहेका छन् नि, लडाई बन्द गर, लडाई बन्द गर। हेर्नुहोस्, जब कतै आगो लाग्छ ग्यासको कारणले, आगो त निभाउनु छ नि, तर ग्यासलाई बन्द गर्न पनि एकदमै जरुरी छ, किनकि यदि ग्यास बन्द भएन भने आगो त निभाइरहनुहुनेछ निभाइरहनुहुनेछ निभाइरहनुहुनेछ, त्यो फेरि बलिरहनेछ फेरि बलिरहनेछ फेरि बलिरहनेछ। कतै पाइप फुट्यो, बाढ़ी आई रहेको छ। सबै ठाउँमा पानी नै पानी भइरहेको छ र तपाईँ बाल्टी भरि भरि फ्याँकिरहनु भएको छ र पानी आइरहेको छ, पानी आइरहेको छ। यदि तपाईँ डुङ्गामा बसिरहनु भएको छ र डुङ्गामा पाल परोस् र तपाईँले बाल्टीले भरि भरि पानी बाहिर फ्याँकिरहनु भएको छ तर पाल बन्द गर्नु भएन भने के हुनेछ? डुब्नु हुनेछ। यस्तै अवस्था छ सारा संसारको। हामीले केही यस्ता बानीहरू अपनाइरहेका छौं जुन बानीका कारणले हामीले आफूलाई नै बर्बाद गर्न लागिरहेका छौं। कर्म ढाला अंग बन काटत बारम्बार, अपने हाथों आप ही काटत है संसार। हाम्रो कर्म नै एक्स बन्चरो बनेको छ र त्यही चीजबाट हामीले आफैलाई हानेर आफैलाई नै काट्नतिर लागिरहेका छौं। हालै केही दिन पहिले मैले एउटा अस्पतालमा कार्यक्रम गरे। एकजनाले मलाई प्रश्न सोध्नुभयो कि हजुर, जब हामी जान्छौं, बाहिर जान्छौं, मानिसले हामीलाई दुःख दिन्छन् जता गए पनि, त हामीले शान्तिको अनुभूति कसरी गर्नेछौं? यो कुरा त सबैलाई थाहा छ, जब बाहिर जान्छौं कसैले यताबाट गाडी अगाडि ल्याउँछ, कसैले यताबाट गाडी अगाडि बढाउँछ, कसैले केही भन्छ, कसैले केही भन्छ, कसैले केही भन्छ, अनि मानिसलाई रिस उठ्छ। मैले भने कि म तपाईँलाई उत्तर दिन्छु, तपाईँको अनुहार छ, जब तपाईँ बाहिर जानुहुन्छ कयौं हजारौं मानिसहरूलाई देख्नुहुन्छ, उनीहरूको अनुहार त बेग्ला बेग्लै छ। जब तपाईँ आफ्नो घर आउनुहुन्छ तपाईँको अनुहार पनि उनीहरू जस्तै हुन्छ कि तपाईँको अनुहार तपाईँकै अनुहार रहन्छ? के हुन्छ? तपाईँको अनुहार त तपाईँकै अनुहार रहन्छ नि। त्यसै गरी मानिसले आफ्नो वास्तविकतालाई बुझ्दैन, उसले हेर्छ यदि मेरो छिमेकी शान्त छैन भने म कसरी शान्त हुँला, यदि मेरो छिमेकी शान्त छैन भने म कसरी शान्त हुँला, ऊ पनि शान्त हुनुपर्छ, ऊ पनि शान्त हुनुपर्छ, ऊ पनि शान्त हुनुपर्छ, तब मात्रै मलाई शान्ति मिल्नेछ। यसको अर्थ तपाईँलाई थाहा छैन कि तपाईँ को हुनुहुन्छ, तपाईँले स्वयं आफूलाई बुझ्न सक्नु भएन, किनकि शान्ति तपाईँ भित्रै छ। शान्ति तपाईँ भित्रै छ।
1: थप जानकारीका लागि premrawat.com अथवा 01-590-1765 र 98-43-1650-11 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी थ्रीयर स्पेशलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुस् त भाउजू।
2: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू?
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनाऊ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560 35394।
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
5: हेलो,
6: हजुर सन्चै, कस्तो छ हजुरलाई?
7: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
5: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
7: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
8: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
8: वर्षौंदेखि देश विदेशका 5-तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
10: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
9: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
9: फोन नम्बर 061-5587-915।
11: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
12: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110900 98284420 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
11: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
12: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै PRP, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
11: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
12: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
11: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
12: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
11: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
13: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स्टप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960। दोस्ती टु मिट
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
4: मठ मन्दिर,
5: गुरुकुल,
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम, पोखरा 6 बैदाम।
6: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
7: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: आफ्ना बाबु नानीलाई विद्यालय छुट्टीको यो समयको सदुपयोग गर्दै उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी गराऊ, सामाजिक परिवेशमा घुलमिल हुन सक्ने बनाऊ। अब विद्यालय विधाको सदुपयोग, रेडियो सफलता, सफलता मिडिया प्रालिमा। विद्यार्थीहरूका लागि उद्घोषण कला, भाषण कला, व्यक्तित्व र नेतृत्व विकास तालिम, साथी एसी दिएर बस्नुभएका विद्यार्थीहरूको लागि रेडियो प्रस्तुता, टेलिभिजन प्रस्तुता, आरजे विजे, साथै आम संचार र पत्रकारिता विषयमा तालिम सञ्चालन भइरहेको छ। आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस्। साथै विभिन्न आमा समूह, युवा क्लब र संघ संस्थामा आबद्ध व्यक्तित्वहरूका लागि विशेष
8: प्याकेजमा प्रशिक्षण गराइन्छ। ग्रुपमा आउनेको लागि विशेष छुटको व्यवस्था, साथै यहाँकै गाउँठाउँमा आएर पनि तालिम प्रदान गरिन्छ। सम्पर्क सफलता मिडिया प्राइभेट लिमिटेड, पोखरा सात मासपार, रेडियो सफलता 103.4 मेगाहर्ज। सम्पर्क नम्बर 0164529663, 98460085, 98067045। सम्झनुहोस् है, अब तपाईँको नेतृत्व, व्यक्तित्व र बोल्ने कलाको विकास रेडियो सफलतामा।
9: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
10: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
9: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
10: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
11: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98116062983, 98555852855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स भुक्त विशाल बजार।
12: घर बनाउन लाग कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन
13: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
14: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि आल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
15: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161541994, 5141950। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
8: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
17: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण, श्री केदारेश्वर महादेव बोलबम धाम, लेक साइड पोखरा।
8: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति, बोलबम धाम बैदाम।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै जुन एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ।
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
5: हाम्रो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
2: आर्थिक
5: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
6: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सहजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
2: राजनैतिक
7: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
8: मदन भण्डारीका साथै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झनेको छ।
2: मानव अधिकार र पत्रकारिता
7: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
9: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ।
10: समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ जुम्लाको हिमा गाउँपालिकाले गरिरहेका गतिविधिहरूलाई हामी जोड्नेछौ। आज हामीसँग छलफलका लागि हुनुहुन्छ हिमा गाउँपालिकाका अध्यक्ष, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ लक्ष्मण बहादुर साई। उहाँसँगको कुराकानी लिएर आएका छौ। लक्ष्मणजी, यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: हजुर, पछिल्लो समयलाई हेर्ने हो भनेदेखि हिमा गाउँपालिकाको विकास निर्माणका कामहरू, समग्र अवस्थाको मूल्याङ्कन चाहिँ तपाईँ आफै नेतृत्व गरिराख्नाले कसरी गर्नुहुन्छ?
1: सुरुवातमा म जुम्ला जिल्ला, विशेष गरी नेपालको पश्चिम नेपाल र सुर्खेतदेखि 232 किलोमिटर माथि जुम्लाको सदरमुकाम खलङ्गा, खलङ्गाबाट 1 घण्टा 15 मिनटको दूरीमा हाम्रो हिमा गाउँपालिका छ। हिमा गाउँपालिका खास गरी राहा जाने मूल बाटोमा मेरो सानो गाउँ छ भन्ने गीत छ हजुरको, त्यो नाको भूभाग हाम्रो राहा जाने मूल सड़कमा जोडिन्छ। हाम्रो गाउँपालिकाको समग्र विकास प्रक्रियामा सन्दर्भमा भन्नुभन्दा अगाडि तपाईँलाई यो तपाईँको रेडियो मार्फत म जुम्ला जिल्लाका सन्दर्भमा थोरै जोड्न चाहन्छु। जुम्ला जिल्ला साविकको कर्णाली अञ्चलको अञ्चल सदरमुकामका रूपमा स्थापित थियो। समग्रतामा नेपालको खसारेहरूको उद्गम स्थल जुम्ला, नेपाली भाषाको राष्ट्रिय भाषाको पनि उत्पत्ति भएको ठाउँ हो। सिन्जा सिभिलाइजेसन नेपालका प्रमुख सभ्यताहरू मध्येको एउटा सिन्जा सभ्यता पनि जुम्लाबाट नेपालभरि चाहिँ हुन्छ र संसारभरि यो सिन्जा सभ्यता अत्यन्तै चाहिँ हुन्छ उत्कृष्ट सभ्यता मध्येको एउटा सभ्यता हो र संसारको सबैभन्दा उचाइमा फल्ने मासी धान पनि जुम्लामा फल्छ। गुरु चन्दनाथ, भैरवनाथ र माता कनका सुन्दरीको पावन भूमि जुम्ला हो। जुम्ला जिल्ला आजका दिनमा एउटा चन्दनाथ नगरपालिका र 7 गाउँपालिकाका रूपमा अवस्थित छ। यसो हुँदै गर्दाखेरि जुम्लाबाट उत्तर पश्चिममा अवस्थित मेरो हिमा गाउँपालिका, मैले 79 साल वैशाख 31 गतेको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट उम्मेद्वार हुँदै गर्दाखेरि मैले आम गाउँ बस्ती र टोलमा गएर हाम्रा घोषणा पत्रहरू, हाम्रा वाचा पत्रहरू र दाजुभाइ दिदीबहिनीका बीचमा समग्र हिमा गाउँपालिकाको विकास प्रक्रियामा विकास निर्माणका लागि हामीले गरेका प्रतिबद्धताका सन्दर्भमा आज 4 वर्ष थोरै बढी समय बित्दै गर्दाखेरि हामीले बोलेका वचनहरू, हामीले गरेका घोषणा पत्रहरू, हामीले गरेका वाचा पत्रहरू र जनतासँग चाहिँ हुन्छ हामीले बोलेका समग्र चाहिँ हुन्छ विकासका योजनाहरू सम्पन्न भए कि भएनन् भन्ने कुराको समीक्षा गर्ने बेला स्वाभाविक रूपमा आएको छ। त्यसो हुँदै गर्दाखेरि मैले तपाईँलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, हिमा गाउँपालिकामा हामीले, मेरो मुख्य उद्देश्य थियो प्रत्येक घरमा एक घर एक धारा खानेपानी को पहुँचमा पुर्याउने। हाम्रो ठाउँतिर 2 घण्टा 1.5 घण्टा 3 घण्टा लगाएर खानेपानी टाढा टाढाबाट चाहिँ हुन्छ बोकेर ल्याउनु पर्ने, विशेष गरी महिला दिदीबहिनीहरूले बढी दुःख गर्नुपर्ने, गाग्रीमा डोकोमा पानीले बोकेर ल्याउनु पर्ने स्थिति थियो। त्यो कुरालाई मैले नजिकबाट हेरेको थिएँ, देखेको थिएँ, भोगेको थिएँ। मेरो आँखामा सधैँभरि एउटा कुरा सधैँभरि मैले खेलाइरहेको थिएँ, मनभित्र खेलाइरहेको थिएँ, त्यो दिदीहरूको, ती आमाहरूको, ती बहिनीहरूको त्यो पीडादायक दृश्य देखेर म यदि जनप्रतिनिधि भएँ र म यो गाउँपालिकाको नेतृत्व गर्ने अवसर मैले प्राप्त गरेँ भने यो समस्याको समाधान गर्छु भन्ने मेरो लक्ष्य थियो। निर्वाचनको मुख्य एजेन्डा पनि मेरो त्यो थियो। त्यसो भएर आजका दिनसम्म पुग्दै गर्दाखेरि मेरो हिमा गाउँपालिकामा 2304 घरधुरी छ, त्यसमध्ये मैले 1668 घरमा एक घर एक धारा खानेपानी पुर्याएको छु। एक घर एक धारा खानेपानी र एक घर

0: शौचालय पुर्याएको छु। यो वर्ष मात्रै हामीले 242 वटा घरमा फेरि थप चाहिँ घर खानेपानी निर्माण गरेका छौँ। मलाई लाग्छ म जुम्ला मेरो पालिकामा पुग्ने बित्तिकै त्यो कार्यक्रम उद्घाटन हुन्छ। त्यसो हुँदाखेरि अहिलेको चालु बजेट जो हामीले अस्ति यो असारको 10 गते जो विनियोजन गर्यौं गाउँसभाबाट बजेट अधिवेशनबाट, त्यसले गर्दाखेरि हिमा गाउँपालिकाले हाम्रो नीति कार्यक्रम मार्फत हिमा गाउँपालिकालाई सफा पानी पानीको पहुँचयुक्त पालिका घोषणा गर्ने हाम्रो यो वर्ष कार्यक्रम छ। सम्भवतः यो कार्यक्रम हामी मंगिरको आसपासमा गर्छौं, मंगिर महिनाको आसपासमा गर्छौं। त्यसो हुँदै गर्दाखेरि हिमा गाउँपालिकाको कुल घरधुरी संख्याको आजसम्मको हाम्रो प्रारम्भिक उसले सर्वेले के भन्छ भन्दा 95% चाहिँ भन्छ घरधुरीमा हाम्रो खानेपानीको पहुँच पुग्छ र बाँकी रहेको 5% पनि कसरी चाहिँ भन्छ हजुरको त्यो मर्मत मार्फत हुन्छ या पुननिर्माण गरेर हुन्छ या नयाँ निर्माण गरेर हुन्छ खानेपानीका धाराहरू त्यो पूरा गर्नुपर्छ भनेर निरन्तर रूपमा हामी एनजीओ आईएनजीओ विकास साझेदार लाइन एजेन्सी स्टेक होल्डरहरूसँग समन्वय गरिराखेका छौँ। पहिलो हाम्रो चुनावको एजेन्डा यो थियो। दोस्रो कुरा थियो मैले हाम्रै दिदीबहिनीहरू जो पहाड़मा गाउँमा बस्तीमा सुत्केरी हुने अवस्थामा कहिलेकाहीँ ज्यान गुमाउनु पर्ने स्थिति थियो। म आफू निर्वाचित भइसकेपछि मेरो आफ्नै कान्छो भाइ गाडी एक्सिडेन्टमा गाडी दुर्घटनामा चाहिँ ज्यान गुमाएको पीड़ादायक घटना म र मेरो परिवार अत्यन्तै विक्षिप्त थियौं। त्यो बेला मलाई चाहिँ भन्छ घटनास्थलमा भएको एकजना अस्थारले भन्नुभयो कि कमसेकम 10 मिनट मात्रै अगाडि यदि त्यो दुर्घटना भएको ठाउँमा मेरो कान्छो भाइ दुर्घटना भएको ठाउँमा एम्बुलेन्स पुग्थ्यो भने मेरो भाइको ज्यान बस्न सक्थ्यो भन्ने कुरा उहाँले भन्दै गर्दाखेरि मलाई त्यो कुराले अत्यन्तै मन छोएको थियो। मैले गाउँमा देखेको थिएँ दिदीबहिनीहरू सुत्केरी हुँदै गर्दा पीड़ादायक अवस्थामा त्यहाँका स्वास्थ्य चौकीहरूले रेफर गर्दै गर्दाखेरि पहाड़मा अत्यन्तै दुर्गम ठाउँमा एम्बुलेन्स नआउने कहिले गाडी नभेटिने र उनीहरूको ज्यान जाने स्थिति देखेको थिएँ। त्यही भएर चुनावको बेला मैले भनेको थिएँ सुत्केरी महिलाहरूका लागि अपाङ्गका लागि र ज्येष्ठ नागरिकहरूका लागि र विपन्न परिवारहरूका लागि एम्बुलेन्स निशुल्क सेवा सञ्चालन गर्छु भनेर मैले निर्वाचनको घोषणा पत्रमा लेखेको थिएँ। पछि म निर्वाचित भइसकेपछि संयोगले कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री आदरणीय जीवन बहादुर साई हुनुहुन्थ्यो, उहाँलाई मैले मेरो गाउँपालिकामा एउटा कार्यक्रम राखेर बोलाएँ र एउटा एम्बुलेन्स आवश्यक छ भनेर भने। सुरुवातमा हाम्रो गाउँपालिकामा म निर्वाचित भएर आउँदै गर्दा एउटा एम्बुलेन्स थियो, पछि कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री जीवन बहादुर साईको सहयोगमा हामीले एउटा एम्बुलेन्स प्राप्त गर्यौं। मैले भारतीय राजदूतावासबाट पनि 2 एम्बुलेन्स निशुल्क रूपमा हामीले कर्णाली प्रदेश सरकारबाट पनि हामीले निशुल्क एउटा एम्बुलेन्स लियौं र भारतीय राजदूतावासबाट पनि 2 एम्बुलेन्स हामीले निशुल्क लिएपछि हामीसँग 4 एम्बुलेन्स भयो। हाम्रो निर्वाचनका बेला हामीले गरेको प्रतिबद्धता अनुसार हामीले अपाङ्गहरूलाई हामीले ज्येष्ठ नागरिकहरूलाई सुत्केरी महिलाहरूलाई निशुल्क सेवा सुत्केरीहरूलाई हामीले अहिले पनि एम्बुलेन्स सेवा सञ्चालन गरिराखेका छौं। यो मेरो घोषणा पत्रको 2 नम्बर थियो। तेस्रो कुरा थियो हाम्रो 74 सालमा निर्वाचित जनप्रतिनिधिज्यूहरूले यो हाम्रो गाउँपालिकाको प्रशासनिक भवनको जो केन्द्र हुन्छ त्यो टुङ्गाउन सकिराख्नु भएको थिएन। मैले निर्वाचनका बेला भनेको थिएँ तल हाम्रो गाउँपालिकाको बालुवा खोला भन्ने छ, बालुवा खोलादेखि आचार्य लिएको चोर खोला भन्ने छ त्यहाँसम्म र पात्र खोलाको पाते हाल्नदेखि बड्कीको ओदी रिखिदेउसम्म यो हाम्रो जो भूगोल हो त्यसको दूरी भौतिक दूरी त्यहाँको जनसङ्ख्याको मापन त्यहाँका चाहिँ भन्छ विकासका संरचना र सम्पूर्ण बुद्धिजीवीहरू शिक्षकहरू कर्मचारीहरू त्यहाँका आम चाहिँ राजनीतिक दलका प्रमुखहरूसँगको समन्वयमा म सेन्टर तोप्छु भनेर भनेको थिएँ। म निर्वाचित भएको 1 महिना 16 दिनमा पहिलो गाउँसभाबाट मैले त्यो गाउँपालिकाको केन्द्र निर्धारण गरेँ, टुङ्ग्याएँ गाउँसभाबाट। लगभग सर्वसम्मत रूपमा नेपालको संविधानले 6 महिनाभित्र सामान्य बहुमतमा र 6 महिनाभन्दा बढी अवस्थामा 2/3 बहुमतमा भन्ने प्रचलन छ, लगभग चाहिँ हुन्छ हजुरको 2/3 होइन सर्वसम्मतको आसपासमा चाहिँ हुन्छ मैले टुङ्ग्याएँ। टुङ्ग्याएर आजका दिनमा त्यो प्रशासकीय भवनको निर्माण भइरहेको छ। संघीय सरकारबाट 6 करोड र हाम्रो गाउँपालिकाको 4 करोड गरेर 10 करोडमा त्यो हाम्रो प्रशासनिक भवन पनि निर्माण भइरहेको छ। तेस्रो मुद्दा त्यो थियो। चौथो मुद्दा खास गरी हामीले शिक्षामा यो समग्र चाहिँ भन्छ मानवहरूको उन्नति प्रगति र समृद्धि र खास गरी विकाससँग चाहिँ भन्छ अग्रगतिमा जो पूर्णका लागि शैक्षिक रूपान्तरण आवश्यक छ भन्ने हाम्रो ठम्याइ थियो। निर्वाचनका बेलामा पनि मैले शिक्षालाई परिवर्तन गर्छु भन्ने सधैँभरि बोलिराखेकै थिएँ। हाम्रा सामुदायिक विद्यालयहरूलाई वान डोर सिस्टमबाट अगाडि बढाउने र उनीहरूको आवश्यकतालाई निर्देशमा जाएको छ, आवश्यकताको प्रथानीकरण गरेर कसरी शिक्षामा अहिलेको समय सुहाउँदो, युग सुहाउँदो, टेक्नोलोजीका हिसाबले पनि यसलाई जोड्न सकिन्छ भनेर हामीले विभिन्न समयमा शिक्षाविदहरूसँग, अन्य चाहिँ विकास साझेदारहरूसँग हामीले जानेको बुझेको हाम्रो शाखा सबैलाई राखेर हामीले शिक्षालाई चाहिँ हुन्छ उच्च प्राथमिकतामा चाहिँ हुन्छ राख्यौं। म आएको पहिलो बजेटदेखि आजका दिनसम्म हिमा गाउँपालिकामा समानीकरण अनुदानको अथवा विकास बजेटको, जनताले बुझ्ने भाषामा विकास बजेटको 43.37% प्रत्येक वर्ष एउटा शाखा हाम्रोमा चाहिँ हुन्छ, हजुरको 16 शाखा छन्, शिक्षा शाखा पनि एउटा शाखा हो, तर आजका दिनमा हामीले चाहिँ भन्छ प्रत्येक वर्ष 43.37% बजेट विकास बजेटको शिक्षा शाखालाई दिने गरेका छौँ। त्यसको एउटै उद्देश्य के हो भने गरीब, दुखी, किसान, पिछडेको वर्ग, क्षेत्र, लिङ्ग, जात जाति, भाषाभाषी जो छन्, गरिबीको रेखा बनिरहेका तमाम दाजुभाइ दिदीबहिनीका बच्चा बच्चीहरू सामुदायिक विद्यालयमा पढ्ने गर्छन्। जबसम्म हामी सामुदायिक विद्यालयको समग्र चाहिँ कहाउँछ शैक्षिक रूपान्तरण गर्दैनौँ तबसम्म खास गरी चाहिँ कहाउँछ विपन्न परिवारबाट प्रतिनिधित्व गर्ने विद्यार्थीहरूलाई न्याय हुँदैन भन्ने हाम्रो ठम्याइ हो। त्यसो भएर हामीले चाहिँ कहाउँछ हजुरको नेपालकै पहिलो पढाइ मेला गऱ्यौँ। निरन्तर रूपमा म आएको पहिलो वर्षबाट आजका दिनसम्म हामीले त्यो पढाइ मेला सञ्चालन गरिराखेकै छौँ। पढाइ मेलाको सन्दर्भमा तपाईँलाई थोरै भन्दाखेरि पढाइ मेला भनेको वर्षभरि हामीले शैक्षिक गतिविधि गर्छौँ। त्यसलाई चाहिँ कहाउँछ हजुरको हिजोको परम्परागत चाहिँ कहाउँछ सिपहरूलाई, ज्ञानहरूलाई हस्तान्तरण र पुस्तान्तरण गर्ने कुरा पनि छ। त्यहाँ शैक्षिक सामग्रीहरू निर्माण गर्ने र त्यसको चाहिँ कहाउँछ हजुरको प्रदर्शनी गर्ने कुरा पनि, स्टल प्रदर्शनी गर्ने कुरा पनि छ। हामी 3 दिन शैक्षिक मेला लगाउँछौँ। नेपाल भरिका चाहिँ भन्छ हजुरको केही शैक्षिक चाहिँ भन्छ हजुरको उत्कृष्ट काम गर्ने मान्छेहरूलाई पनि बोलाउँछौँ, शिक्षाविदहरूलाई बोलाउँछौँ, शिक्षा प्रेमीहरूलाई बोलाउँछौँ र हिमा गाउँपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक अनि गाउँपालिकाको सिङ्गो परिवार हामी 3 दिनसम्म निरन्तर रूपमा त्यहाँ चाहिँ भन्छ हजुरको प्याकेजमा कार्यक्रमहरू हुन्छन्। हामी चाहिँ त्यो समग्र विधामा चाहिँ प्रथम आउने विद्यालयलाई, सामुदायिक विद्यालयलाई समग्र विधाको जोडेर हामी गएको वर्ष मैले 10 लाख त्यो विद्यालयलाई पुरस्कार दिएको थिएँ। मलाई लाग्छ नेपालमा पुरस्कारको राशि 10 लाख भनेको त्यो सबैभन्दा ठुलो पैसा हो, पुरस्कारकै राशि 10 लाख भनेर उसको। त्यसको एउटै उद्देश्य के थियो भने हामीले शिक्षामा भए गरेका उत्कृष्ट कामहरू, शिक्षामा भए गरेका चाहिँ कस्तो वर्षभरि भइराखेका चाहिँ कस्तो शैक्षिक सामग्री जे निर्माण भएका छन् एक आपसमा त्यसलाई चाहिँ कहाउँछ हजुरको प्रतिस्पर्धाको भावनाको पनि विकास गराउने, सामुदायिक विद्यालय विद्यालयका बीचमा पनि प्रतिस्पर्धाको भावना विकास गराउने, विद्यार्थी विद्यार्थीका बीचमा पनि चाहिँ कहाउँछ त्यो भावनाको विकास गर्ने र शिक्षकहरूका बीचमा पनि र अभिभावकहरूलाई पनि एउटा महसुस हुने गरी गाउँपालिकाले लार्ज स्केलमा चाहिँ कहाउँछ कार्यक्रमहरू शिक्षामा गरिराखेको छ भनेर त्यो किसिमको महसुस गराउने र समग्रतामा अभिभावक, शिक्षक, विद्यार्थी, गाउँपालिका सरकार सबै एउटै ठाउँमा चाहिँ हुन्छ जम्मा भएर 3 दिनसम्म समग्र चाहिँ कहाउँछ सकारात्मक गतिविधिको पनि समीक्षा गर्ने, हाम्रा तर्फबाट र समग्र शिक्षामा भएका कमी कमजोरीलाई पनि आत्मआलोचना सहित समीक्षा गरेर नयाँ रूपान्तरण सहित फेरि हामीले एउटा घोषणा पत्र तयार गर्छौँ र अब यसरी जाने भनेर चाहिँ हुन्छ।
1: जस्तैमा शिक्षामै जस्तै जहाँ सुविधा सम्पन्न ठाउँ हुन्छ त्यहाँ चाहिँ मानिसहरू आकर्षित हुने देखिन्छ, होइन? त्यहाँ अब जनसङ्ख्याको हिसाबले भनौँ, विद्यालयमा विद्यार्थी टिकाइ राख्न चाहिँ के कस्ता प्रयासहरू गर्नु भएको छ?
0: त्यही कुरा म हजुरलाई जोड्न लागिरहेको छु। खास गरी विद्यार्थीहरूलाई हामीले 100% बालबालिका विद्यालयमा भर्ना छन् भनेर अभियान चलाउने हाम्रो हिमा गाउँपालिका पहिलो गाउँपालिका हो नेपालको, र हाम्रो गाउँपालिकामा विद्यालय उमेर समूहका, पढ्ने उमेर समूहका कुनै बालबालिका पनि विद्यालय बाहिर छैन। हामीले त्यो 100% बालबालिका विद्यालय भर्ना भएका छन् भनेर हामीले घोषणा गरेका छौँ। र त्यो कुरा हामीलाई के जानकारी छ भने विद्यालय भर्ना गर्ने कुरा मात्रै ठुलो कुरा होइन, विद्यालयमा गाउँबाट, बस्तीबाट, टोलबाट, घरबाट विद्यार्थीलाई विद्यालयसम्म झिकाउने कुरा त एउटा कुरा हो, ती झिकाएका विद्यार्थीलाई चाहिँ भन्छ सिकाउने कुरा पनि हजुरको विद्यालय अहिलेको चाहिँ भन्छ समय सापेक्ष रूपमा हाम्रा चाहिँ भन्छ शैक्षिक गतिविधिहरू सञ्चालन गर्ने कुरा पनि महत्त्वपूर्ण कुरा छ, त्यसलाई सिकाउने कुरा। झिकाउने र सिकाउने कुरा मात्रै होइन, ती विद्यार्थीलाई विद्यालयमा टिकाइराख्ने कुरा पनि, जस्तै अहिलेको हजुरले भनेको जस्तो सुविधा सम्पन्न निजी विद्यालयहरूमा जाने, बसाइसराई गरेर सुविधा सम्पन्न सदरमुकाममा आउने, सुर्खेत जाने, सहरहरूमा आउने, त्यो कुरालाई पनि हामीले कसरी गुणस्तरीय शिक्षा चाहिँ भन्छ हजुरको प्रदान गर्न सक्छौ, र त्यसबाट खुसी भएर अभिभावक र विद्यार्थीले त्यो विद्यालयमा आफ्नो पठन पाठन प्रक्रिया जारी राख्न सकिन्छ, झिकाउने, सिकाउने र टिकाइराख्ने, यो तिनवटा कुरा जो छ यो मात्रै महत्वपूर्ण होइन, फेरि त्यसलाई चाहिँ गर्न झिकाउने, सिकाउने, टिकाउने र ती हामीले उत्पादन गरेका विद्यार्थीलाई नेपालको बजारमा वा विश्व बजारमा बिकाउने, त्यो कुरा पनि महत्वपूर्ण छ र त्यो कुरासँग हामी जानकार छौँ। हामीले समग्रतामा शैक्षिक गतिविधिलाई मलाई लाग्छ हजुरको गएको वर्षको एसी परीक्षामा जुम्ला जिल्लामा सबैभन्दा प्रथम हुने पालिका मेरो हिमा गाउँपालिका हो, प्रथम पनि तृतीय पनि, हाम्रा दुईटा विद्यालय राधे मावि मोफला जुम्ला जिल्लामै प्रथम भएको थियो, अनि भानुमावि पात्रखोला जुम्ला जिल्लामै तृतीय भएको थियो। त्यस हिसाबले शैक्षिक चाहिँ भन्छ गतिविधि र मापनका हिसाबले पनि हामी जुम्ला जिल्लामा हामी अब्बल छौँ भन्ने हाम्रो दावी हो। शिक्षा मात्रै होइन, शिक्षासँग जोडिएका चाहिँ भन्छ अतिरिक्त क्रियाकलापहरू, खेलकुदका कुरादेखि लिएर अन्य गतिविधिका सन्दर्भमा पनि, जो अहिले राष्ट्रपति म आफू निर्वाचित भएर आइसकेपछि चार वर्षको चारवटा चाहिँ राष्ट्रपति भ्रमणशील प्रतियोगिताहरू सञ्चालन भए, म पहिलो वर्ष आउँदै गर्दाखेरि म आएको दुई महिनामा त्यो राष्ट्रपति रनिङ सिल प्रतियोगिता भयो, म आउँदा आउँदै मैले खेलाडीहरूलाई बोलाएर प्रशिक्षकहरूलाई बोलाएर कसरी क्लोज क्याम्प सञ्चालन गर्न सकिन्छ, यो पढाइलाई सँगसँगै चाहिँ भन्छ हाम्रा अतिरिक्त गतिविधिहरूलाई पनि सँगै लिनु भने मात्रै विद्यार्थीको समग्र चाहिँ भन्छ विकास हुने हो होइन, भन्दै गर्दाखेरि दुई वर्ष चाहिँ कहाँ छ हामी जुम्ला जिल्लाको राष्ट्रपति रनिङशील प्रतियोगितामा दोस्रो स्थान हासिल गऱ्यौँ, दुई वर्ष चाहिँ कहाँ छ हामी जुम्ला जिल्लाको फेरि राष्ट्रपति रनिङशील प्रतियोगितामा प्रथम स्थान हासिल गऱ्यौँ। त्यसो हुँदाखेरि जुम्ला जिल्लाको आठवटा स्थानीय तहमा हामी प्रथम हुँदै गर्दाखेरि अतिरिक्त क्रियाकलापका हिसाबले पनि हामी अब्बल छौँ भन्ने हाम्रो दावी हो, त्यो त रिजल्टले देखाउने कुरा नै हो। त्यसबाट अस्ति मात्रै पृथ्वी जयन्तीमा नेपाली सेनाको देवीदत्त गणले जिल्ला स्तरीय एउटा हाजिर जवाब प्रतियोगिता सञ्चालन गरेको थियो, त्यो हाजिर जवाब प्रतियोगितामा जुम्ला जिल्लाका सबै आठवटै स्थानीय तहबाट सहभागिता गराइएको थियो, त्यो हाजिर जवाब प्रतियोगितामा पनि हाम्रो विद्यार्थीहरू प्रथम भए। त्यसो भएर त्यसो हिसाबले पनि चाहिँ भन्छ हजुरको शैक्षिक गतिविधिमा हिमा गाउँपालिका अग्रस्थानमा छ भन्ने हाम्रो दावी हो। सँगसँगै म तपाईँहरूलाई के जोडौँ भने अहिले पनि तपाईँहरू गएर हेर्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ, म आफू गएपछि शैक्षिक गुणस्तर, पठन पाठन प्रक्रियालाई सुस्तदुस्त राख्ने कुरा र सँगसँगै भौतिक संरचना पनि, विद्यालयमा सामुदायिक विद्यालयमा भौतिक संरचनाको अवस्था पनि के छ भनेर मैले आफै प्रत्येक चाहिँ भन्छ 15 दिनको 1 महिनाको म प्रत्येक सामुदायिक विद्यालयमा आफै अनुगमन गर्छु। मलाई लाग्छ हिमा गाउँपालिकाको एउटा दुईटा विद्यालय बाहेक प्रत्येक विद्यालयमा खानेपानी छ, प्रत्येक विद्यालयमा अपाङ्ग मैत्री, बाल मैत्री शौचालयहरू छन्, प्रत्येक विद्यालयमा चाहिँ भन्छ हजुरको सुविधा सम्पन्न चाहिँ भन्छ हजुरको भवनहरू, विद्यालय भवनहरू छन्, घेरबार छ, त्यो चाहिँ भन्छ सबै मैले चार वर्षको अवधिमा गरेको हुँ, कहिले काहीँ तपाईँले गएर चाहिँ भन्छ भाडा जाने सन्दर्भमा, जुम्ला जाने सन्दर्भमा हेर्न पनि सक्नुहुन्छ, देख्न पनि सक्नुहुन्छ। त्यसो भए बडा गौरवका साथ म के भन्न चाहन्छु, तपाईँको यो रेडियो मार्फत शिक्षामा मलाई लाग्छ नेपालको उत्कृष्ट गर्ने गाउँपालिका, सबैभन्दा बढी लगानी गर्ने गाउँपालिकामा एउटा गाउँपालिका मेरो पनि हो।
1: हजुर हजुर, जस्तै यहाँले भन्नुभयो शिक्षा र खानेपानीका प्रसङ्गहरू भए, त्यो सँगसँगै सडक, विद्युत, सञ्चार सेवाको अवस्था चाहिँ कस्तो छ?
0: भौगोलिक दृष्टिकोणले चाहिँ भन्छ भूगोलका हिसाबले जुम्ला तुलनात्मक रूपमा हिमाली जिल्ला र पहाडी जिल्लाका हिसाबले जुम्ला अलिकति सुगम जिल्ला पनि हो, तथापि तपाईँले यो सुन्दर कास्की पोखराको चाहिँ भन्छ यो मनोरम दृष्टिबाट हेर्नुभयो भने जुम्ला अत्यन्तै विकट पनि हो होइन, तपाईँले मुगुलाई हेर्नुभयो, कालीकोटलाई हेर्नुभयो, डोल्पालाई हेर्नुभयो, हुम्लालाई हेर्नुभयो भने जुम्ला सुगम जस्तो देखिन्छ, तर यहाँ चाहिँ भन्छ तराईका जिल्लाहरू कास्की चाहिँ भन्छ काठमाडौँबाट हेर्नुभयो भने अत्यन्तै विकट छ। त्यस हिसाबले स्वाभाविक हिसाबले केही चाहिँ भन्छ हजुरको विकासका आयामहरू सुविधा सम्पन्न ठाउँको जस्तो सजिलै प्राप्त हुने कुरा त गाह्रो नै छ। आजका दिनमा सञ्चारका हिसाबले हाम्रो सम्पूर्ण पालिकाका गाउँ बस्ती टोलहरूमा फोन इन्टरनेटको 4G सेवा छ, त्यसलाई हिजोको दिन हेर्दै गर्दा आज हामी पर्याप्त छ भन्ने मान्छौँ, हिजोको दिन हेर्दै गर्दाखेरि तर तुलनात्मक रूपमा फेरि आजको समयमा आजको युवाले आजको चाहिँ हजुरको समयले माग गरेको जस्तो पर्याप्त पनि छैन। हामी त्यसका लागि सङ्घीय सरकारसँग प्रदेश सरकारसँग अन्य चाहिँ हुन्छ सरकारवाला निकायसँग निरन्तर संवाद गरिराखेका छौँ। त्यसका लागि अब बिजुलीका हिसाबले आजका दिनमा हाम्रा सम्पूर्ण गाउँ बस्तीहरूमा बिजुलीको सुविधा छ, तर त्यसलाई पनि चाहिँ भन्छ व्यवस्थित गर्ने कुरा, त्यसलाई पनि अझ व्यवस्थित गर्ने कुरामा हाम्रा तर्फबाट पहलहरू भइराखेकै छन्। अन्य सरकारवाला निकायसँग पनि हामी सरकार समन्वय गरिराखेकै छौँ। यो सड़कको जो कुरा गर्नुभयो, हामी चाहिँ भन्छ मैले अघि पनि शुरूआतमा भने हाम्रो गाउँपालिकाको 19 किलोमिटर हारा जाने मूल बाटोमा मूल सड़कमा पर्छ, र त्यस हिसाबले चाहिँ भन्छ हाम्रो गाउँपालिकाको 6 नम्बर वडा, 7 नम्बर वडा, 5 नम्बर वडा, 4 नम्बर वडा र 1 नम्बर वडा, 1 नम्बर वडा हजुरको 2 नम्बर वडा पनि त्यो मूल सड़कले नै जोड्छ, मूल सड़कले नै जोड्छ, हाइवेले नै जोड्छ। हाम्रो सड़कसँग नजोडिएको वडा एउटा 3 नम्बर वडा छ, एउटा 2 नम्बर वडा छ। ती गाउँहरूमा बस्तीहरूमा जानका लागि ग्रामीण सड़कहरू छन्, ग्रामीण सड़कहरू कृषि सड़कहरू छन्, त्यसको जिम्मा फेरि प्रदेश सरकारले लिएको छ, कहीँ हामीले पनि लिएका छौँ, कहीँ पालिकाका तर्फबाट पनि हामीले आफूले निर्माण गर्ने कुरा छ। अब आम रूपमा चाहिँ भन्छ हजुरको कहिले एउटा बागबजारदेखि घाँचो गाउँ सिन्तले कोडो हुँदै बोरसम्म आउने एउटा सडक छ, त्यसमा सुरुको वर्षमा आउँदै गर्दा प्रदेश सरकारबाट 50 लाख रुपियाँ आएको थियो, सङ्घीय सरकारबाट 50 लाख आएको थियो, त्यो निर्माण भयो। दोस्रो वर्ष आएपछि चाहिँ भन्छ यो अघिल्लो वर्ष प्रदेश सरकारबाट समपूरकबाट 1 करोड 19 लाख आएको थियो, हामीले गाउँपालिकाबाट म्याचिङ फन्डमा 1 करोड 19 लाख राखेर 2 करोड 38 लाखको काम भएको थियो, त्यो हाम्रै भनिरहेको छ। एउटा 3 नम्बर वडालाई जोड्ने चाहिँ भन्छ सडकमा 2 पुल बनाउनु पर्ने थियो, हाम्रो बडो संयोगका साथ हाम्रो प्रदेशबाट निर्वाचित मान्ने टेकराज पसाई र मेरो मैले आफैले निरन्तर रूपमा लागेर 2 ठूला ठूला चाहिँ भन्छ एउटा 8 करोडको एउटा 6 करोडको 2 चाहिँ भन्छ पक्की पुलहरू बन्दैछन्, त्यसले चाहिँ भन्छ 3 नम्बर वडालाई चाहिँ भन्छ जोड्छ, र चाहिँ भन्छ हजुरको एउटा 1 नम्बरदेखि 2 नम्बर हुँदै कालीकोट बाजुरा बोजाङसम्म जोड्ने एउटा सडक छ, जसले 2 नम्बर वडाको सम्पूर्ण बस्तीहरूलाई जोड्छ, त्यसमा पनि प्रदेश सरकारको तर्फबाट पैसा गएको छ। समग्रतामा हाम्रा सडकहरू सुविधा सम्पन्न छैनन् ग्रामीण सडकहरू, तर त्यहाँको भूगोललाई हेर्दाखेरि काम चलाउ टाइपको छन्, जसले चाहिँ हाम्रा सम्पूर्ण गाउँ बस्ती र एउटा 2 गाउँ बाहेक सबै ठाउँमा चाहिँ भन्छ गाडी एम्बुलेन्स पुग्छ, मोटरसाइकलहरू गाडीहरू साना गाडीहरू पुग्छन् सबै ठाउँमा। त्यसो भएर सड़क सञ्जालका हिसाबले पनि हाम्रो गाउँपालिका सबै गाउँ बस्ती टोलसँग जोडिएको छ, विद्युत चाहिँ भन्छ हजुरको का हिसाबले पनि सबै ठाउँ बस्तीहरूमा हाम्रो अवस्था राम्रो छ, सञ्चारका हिसाबले पनि सबै ठाउँमा अहिले फोन नेट सबै लागिराखेकै छ, चलिराखेकै छ। हाम्रोमा खास गरी अहिले हामीले बढी प्राथमिकतामा दिनुपर्ने र राज्यले चाहिँ भन्छ अलिकति अपहेलना गरेको कुरा तपाईँको रेडियो मार्फत मैले भन्दै गर्दा, नेपाल कृषि प्रधान देश पनि हो, जुम्लामा चाहिँ भन्छ हजुरको किसानहरूको अवस्था अलिकति दर्दनाक अवस्था छ, गाउँपालिकाको अवस्था माथि सरकारले सङ्घीय सरकारको मानसिकता के छ भने हिजोबाट केन्द्रीकृत राज्य सत्ता जसरी चल्याएको छ लामो समयसम्म यसरी सरकार चल्या हुनाले त्यो ब्युरोक्रेटहरूको केही पुराना राजनीतिक दलहरूको मानसिकता पनि त्यही दर्शामा छ हजुरको। त्यसो भएर सरकारले चाहिँ भन्छ लार्ज स्केलमा चाहिँ भन्छ कृषिमा लगानी गर्ने कुरा, जस्तै जुम्लामा स्याउ उत्पादन, स्याउ ओखर नास्पति होइन त्यसको उत्पादन गर्ने, जस्तै मनाङ मुस्ताङ जुम्ला हुम्ला मुगु जसको जहाँ स्याउ धेरै उत्पादन हुन्छ त्यसमा बढी स्याउमा लगानी गर्नुपर्ने थियो, त बडो दुःखका साथ भन्नुपर्छ जुम्लामा चाहिँ भन्छ सङ्घीय सरकारले स्याउमा धेरै ठुलो लगानी गरेको जस्तो देखिन्न। त पालिकाले चाहिँ भन्छ हामीले गर्ने भनेको सानो स्केलमा चाहिँ भन्छ सहयोग किसानहरूलाई गर्ने, हामीले केही औषधि उपचारका सामान वितरण गर्ने, केही चाहिँ भन्छ कृषि सामग्रीहरू वितरण गर्ने, केही हामीले प्राविधिकहरू चाहिँ भन्छ हजुरको कृषि प्राविधिकहरू उहाँहरूलाई उपलब्ध गराउने, हामीले कहिलेकाहीँ बोलाएर उहाँहरूलाई जनचेतना सचेतना टाइपका चाहिँ भन्छ कृषिसँग जोडिएका केही तालिमहरू दिने स्थानीय सरकारले गर्न सक्ने त्यही हो, अलिक ठुलो चाहिँ भन्छ काम अथवा ठुलो सहयोग स्थानीय सरकारका तर्फबाट गर्नका लागि हामीसँग पर्याप्त बजेट हुँदैन। यसो भएर किसानका क्षेत्रमा हामीले जस्तै सिँचाइका कुराहरूदेखि लिएर किसानहरूलाई प्रत्यक्ष लाभ हुने प्रकृतिका चाहिँ भन्छ आयोजना त सानसाना टुक्रो योजनाहरू साना योजना त हामीले गरिराखेकै छौँ, तर त्यसलाई चाहिँ भन्छ आम रूपमा किसानहरूलाई चाहिँ भन्छ फाइदा हुने वा प्याकेजमा चाहिँ भन्छ किसानहरूलाई ठूलो चाहिँ भन्छ उत्पादनका लागि ठूलो बजार बिक्री वितरणका लागि अथवा चाहिँ भन्छहरूको त्यसलाई व्यावसायिक हिसाबले चाहिँ भन्छ अगाडि बढाउनका लागि ती ठूला कार्यक्रमहरू भएको जस्तो देखिन्न. मैले बारम्बार रूपमा संघीय सरकारसँग म गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रीय उपाध्यक्ष पनि भएका नाताले सरकारसँग ठूला चाहिँ भन्छ मन्त्रालयसँग समितिका बैठकहरूमा मैले पाएका चाहिँ भन्छ राष्ट्रिय स्तरका मञ्चहरूमा यी विषयवस्तुहरूलाई बडो दुर्भारका साथ उठाइराखेको छु. मलाई लाग्छ हजुरको जुम्ला भौगोलिक विकटताका दृष्टिबाट टाढा भए पनि यदि हामीले जुम्लालाई स्याउ सुपर जोनका रूपमा वा चाहिँ भन्छ हजुरको ओखर नास्पतिका हिसाबले वा मासी धान चाहिँ भन्छ हजुरको अलिक ठूलो स्केलमा चाहिँ भन्छ हजुरको अन्तर्राष्ट्रिय चाहिँ भन्छ बजारमा पुर्याउने हिसाबले पनि हामीले संघीय सरकारले त्यो किसिमको चाहिँ भन्छ प्रावधान गरेर कृषकहरूलाई अनुदान दिने कृषकहरूलाई चाहिँ भन्छ हजुरको ऋणको सस्तो ब्याजमा ऋणको व्यवस्था गर्ने वा चाहिँ भन्छ संघीय सरकारले सामूहिक कृषि खेती चकलाबन्दीमा सामूहिक कृषि खेतीको धारणा ल्याएर सरकारका तर्फबाट यति लगानी गर्ने हाम्रा तर्फबाट यसरी जाने भनेर गर्यो भने मलाई लाग्छ जुम्लाका किसानहरूले अन्य कुनै पनि किसिमको दुःख गर्नु पर्दैन. अत्यन्तै राम्रो उत्पादन छ, अत्यन्तै राम्रो उत्पादन छ. त्यसलाई चाहिँ भन्छ हजुरको हामीले सुर्खेतदेखि जुम्लाको चाहिँ भन्छ बाटो टुल्यानको चाहिँ भन्छ सुविधा सम्पन्न बनायौँ जो किसानहरूले उत्पादन गरेको वस्तुलाई चाहिँ भन्छ बजारसम्म पुर्याउनका लागि सडकको चाहिँ भन्छ राम्रो व्यवस्था गरिदियो सरकारले र किसानहरूलाई चाहिँ भन्छ अलिकति सुविधा दियो भने मलाई लाग्छ जुम्लाका किसानहरूको इच्छा आकांक्षा पूरा हुन्छ. त्यसो भएर चाहिँ भन्छ तपाईँको रेडियो मार्फत म संघीय सरकार सरकारवाला निकाय अन्य विकास साझेदारहरूलाई पनि जुम्लामा स्याउ ओखर सिमी मासी चामल अरू कोदो होइन त्यो यो चिनु कागोनु को लसुन आलु यसको चाहिँ राम्रो सम्भावना छ. जुम्ला अर्ग्यानिक जिल्ला पनि हो होइन हामीले त्यहाँ उत्पादन भएका चाहिँ किसानका चाहिँ भन्छ उत्पादनहरूलाई नेपालको बजारमा मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा पनि त्यसलाई ब्रान्डिङ गरेर बेच्न सक्छौँ. त्यसले समग्र देशको चाहिँ भन्छ हजुरको आर्थिक रूपान्तरणमा पनि एउटा इटा थप्छ. जुम्लाका किसानहरूको पनि मनोकामना पूरा हुन्छ. त्यसो भएर यसमा सबैले ध्यान दिनका लागि विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु.
1: यो एकदमै सम्भावना भएर पनि गर्न नसकेको काम
0: हो.
1: हजुर, त्यहाँ यति धेरै कामहरू गर्नको लागि चुनौती चाहिँ के छ? मुख्य चुनौती के छ?
0: पहिलो सबभन्दा अप्ठ्यारो कुरा भनेको भौगोलिक विकटता. हाम्रो चाहिँ भन्छ हजुरको एउटा जुम्ला र मुगुलाई जोड्ने एउटै राजमार्ग सुर्खेतदेखि जुम्ला नाकमादेखि मुगुसम्म एउटै राजमार्ग जसको अर्को विकल्प छैन र त्यो बाटो चाहिँ भन्छ हाम्रा जुम्लाका कालीकोटका मुगुका मान्छेहरूले कडाली राजमार्ग होइन मृत्यु मार्गका रूपमा नामाङ्करण गरेका छन्. त्यहाँ गाडी दुर्घटना प्रत्येक 15 दिनमा भइराख्ने, 20 दिनमा भइराख्ने, हप्ता हप्तामा भइराख्ने, मृत्यु धेरै हुने. त्यसो भएर त्यो बाटो चाहिँ भन्छ कर्णालीको लाइफ लाइन भएकोले संघीय सरकारले चाहिँ भन्छ यो संघीय सरकार मातहतमा छ यो सडक, त्यसलाई तत्काललाई भोलि आवश्यकताका आधारमा त्यसको चाहिँ भन्छ हजुरको फोर ल्यान्डको गर्ने कुरा छ. तर आजका दिनमा त्यसलाई टू ल्यान्डको अलिक राम्रोसँग ध्यान दिएर सरकारले बनाइदियो भने पहिलो आवश्यकता भनेको त्यो छ र चुनौती पनि त्यही छ एउटा कुरा. दोस्रो कुरा चाहिँ भन्छ हजुरको जुम्ला प्रदेश राजधानीबाट र संघीय राजधानीबाट पनि भूगोलका दृष्टिबाट अलिक टाढा छ. त्यसो भएर विकासका हिसाबले मैले बारम्बार भन्दै आएको कुरा के हो भने काठमाडौँ महानगरपालिकालाई यो चाहिँ भन्छ यो हाम्रो वित्त आयोगले गर्ने सिफारिस छ नि राज्यका आँखाबाट हेर्ने अर्थ मन्त्रालयमा बसेर चाहिँ भन्छ हजुरको बजेट विनियोजन गर्ने आदरणीय महानुभावलाई म भन्छु प्रधानमन्त्री कार्यालयमा बसेर वा बालुवाटारबाट चाहिँ भन्छ बजेट विनियोजन गर्ने आदरणीय प्रधानमन्त्रीहरूलाई विनम्रतापूर्वक म के भन्न चाहन्छु भने संहिताको सबभन्दा दुर्लभ कुरा के हो भने काठमाडौँ महानगरलाई पनि एउटा स्थानीय सरकार भन्ने अनि जुम्लाको चाहिँ भन्छ विकट चाहिँ भन्छ हिमा गाउँपालिकालाई वा हुम्लाको चाहिँ भन्छ अदाञ्चली गाउँपालिकालाई वा मनाङको चाहिँ भन्छ कुनै एउटा गाउँपालिकालाई मधेसको एउटा कुनै पालिकालाई एउटै डालोमा राखेर हामीले समपूरक हामीले चाहिँ सशस्त्रको बजेट हामीले समानीकरण अनुदान हामीले चाहिँ विशेष अनुदान दिन थाल्यौँ भने अनि चाहिँ भन्छ हजुरको त्यो पिछडिएको चाहिँ भूगोल मधेस वा कर्णाली वा अन्य कुनै गाउँपालिका त्यो चाहिँ कुन छ हाम्रो चाहिँ यो दिगो विकासको लक्ष्य प्राप्ति गर्ने कुरा जो छ हाम्रो सन् 2030 हामीले त्यो गरिसक्नुपर्ने छ त्यो कसरी हुन सक्छ कसरी न्याय हुन्छ न्यायको सिद्धान्तमा आधारित भएर विकास निर्माण गर्ने कुरा वा बजेट वितरण गर्ने कुरासँग त त्यो मेल खाएन नि त होइन काठमाडौँ महानगरलाई र जुम्लाको हिमा गाउँपालिकालाई एउटै डालमा राखेर हामीले बजेट वितरण गर्छौँ भने कसरी समानता हुन सक्छ
1: तपाईँ आफ्नै गाउँपालिका महासंघको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ती मञ्चहरूमा यी कुरा उठाउन
0: मैले बारम्बार रूपमा हामीले समग्र स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारका बीचमा हाम्रा केही एकल अधिकारहरू छन् केही हाम्रा चाहिँ भन्छ साझा अधिकारहरू छन् होइन हाम्रो चाहिँ तिनटै सरकार संविधानले के कुरा भन्यो भन्दाखेरि तिनटा सरकार संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकार यसका बीचमा सहमति सहकार्य र सह अस्तित्व भन्यो तिनटै सरकारका बीचमा जहीँ हुन्छ हजुरको सह अस्तित्वका साथ अगाडि बढ्नुपर्छ भन्ने तर कार्यान्वयनमा के देखियो भन्दाखेरि हाम्रा मुख्य संहिताका आधार स्तम्भहरू भनेको प्रशासनिक संहिता वित्तीय संहिता र राजनैतिक संहिता राजनैतिक संहिता आज तपाईँले तल गाउँसम्म सरर गएको जस्तो देखियो सरर गएको जस्तो देखियो आम जनतालाई आम राजनीतिक कर्मीहरूलाई वा हाम्रा चाहिँ हुन्छ प्रमुख पार्टीहरूले राजनीतिक संहितालाई बडो सहज तरिकाले तल गाउँसम्म लिएको देखियो त प्रशासनिक संहिता आजका दिनमा पनि मैले अघि तपाईँलाई भने चाहिँ हुन्छ आजका दिनमा पनि ब्युरोक्रेटहरू जो सिन्धुदुर्गमा बस्ने चाहिँ हुन्छ जो माथिल्लो लेभलका चाहिँ हुन्छ कर्मचारी छ कर्मचारी तन्त्र भन्छु म त्यो तन्त्रमा आज पनि केन्द्रीकृत राज्य सत्ताको मानसिकता चाहिँ हुन्छ आजका दिनमा पनि छ उहाँहरूको मानसिकता के छ भने यो तल प्रदेश र प्रदेश भनेको यो गाउँपालिका भनेको त माथि संघीय सरकार भनेको दाई जस्तो दिने जस्तो हो हामी तल चाहिँ प्रदेश सरकार र स्थानीय सरकार भनेर त माग्ने जस्तो कि भाइ जस्तो हेलो भाइ हेलो भनेर
1: अलिक
0: लाउन भनिराख्नुपर्ने चाकरी गरिराख्नुपर्ने नमस्ते गरिराख्नुपर्ने लाउन हजुर भनेर टाइम टाइममा हामीले चाहिँ गरिराख्नुपर्ने ट्याक्सेसका आधारमा वा भेटघाटका आधारमा वा चाहिँ भन्छ अन्य चाहिँ भन्छ प्रभाव र दबावका आधारमा मात्रै चाहिँ भन्छ कुनै सन्तुलित ढङ्गले चाहिँ बजेट वितरण नहुने जो स्थिति छ हामीले बारम्बार भन्यौँ हामीले वित्तीय संहिता चाहिँ भन्छ तलसम्म सरर जान सकेन वित्तीय संहिता जो हामीले तिनटै सरकार संविधानले भन्दाखेरि सह अस्तित्वका साथ चल्ने भन्यो सहमति सहकार्य र सह अस्तित्वका साथ चल्ने भन्यो तर हाम्रो मानसिकता हिजोबाटै चलेको हुनाले गाउँपालिकालाई नगरपालिकालाई हिजोको गाविस जस्तो गाविसको जस्तो दृष्टिबाट हेर्ने तपाईँहरूलाई हामीले पैसा दिएको छ भने चलाउन भनेर भने आन्तरिक स्रोत चाहिँ भन्छ हजुरको करको दायरालाई फराकिलो गर्नु आन्तरिक स्रोत चाहिँ गर्नु तपाईँले बढाउनुहोस् न भने कसरी बढाउने त आन्तरिक स्रोत आजका दिनमा हेर्नुहुन्छ भने जनतालाई प्रत्येकको हातमा चाहिँ भन्छ स्मार्ट मोबाइल छ प्रत्येक जनता चाहिँ भन्छ आज तपाईँलाई सिफारिसको 100 रुपियाँ लगायो भने आज तपाईँले एकजनाले आएर भिडियो गर्छ हाम्रो स्थानीय सरकारले सेवा प्रवाहका नाममा चाहिँ भन्छ एउटा सिफारिसको 100 रुपियाँ लिएको छ एउटा बाख्रा चाहिँ पालन गरिरहेको छ दुईटा बाख्रा छ त्यसमा कर लाउने कुरा भएन एउटा चिया पसल गरेको छ 10 वटा चियाका गिलास छन् एउटा कितली छ हजुरको सानो 2 प्याकेट चाहिँ भन्छ बिस्कुट छ त्यसले कर लाउने कुरा भएन ठुलो उद्योग छैन ठुलो व्यापार छैन ठुलो कम्पनीहरू छैनन् ठुला व्यवसाय चाहिँ भन्छ फार्महरू छैनन् ठुला होटेल छैनन् कसरी कर लगाउने कसरी आन्तरिक जस्तै मैले भने हाम्रा पहाडी चाहिँ भन्छ भूगोलहरूमा स्थानीय सरकार यति ठुलो दबावमा छ त्यस सम्पूर्ण कुरा स्थानीय सरकार भनेको त कस्तो हो भने हजुरको जनताको सबभन्दा नजिकको सरकार जनताको घर दैलोको सरकार सानसाना समस्या श्रीमान श्रीमतीका बीचमा झगडा भयो भने स्थानीय सरकारका हातमा आइपुग्छ कुनै पण्डालोमा चाहिँ भन्छ केही झगडा भयो भने स्थानीय सरकारकोमा आइपुग्छ एउटा गाउँ र एउटा बीचमा झगडा भयो भने हामी कहाँ आइपुग्छ आइपुग्छ नि हजुरको सानो समस्या भयो सानो समस्या भयो भने हजुरको यो हामी कहाँ आइपुग्छन् त्यसो भए जनताका आँखाबाट हेर्दै गर्दाखेरि जनताले नामाकरण गरेको कुरा के हो भने स्थानीय सरकार भनेको भेटिने सरकार भेटिने सरकार प्रदेश सरकार भनेको देखिने सरकार देखिने सरकार अनि संघीय सरकार भनेको सुनिने सरकार रेडियोमा टेलिभिजनमा सुनिने मात्रै हजुरको त्यसो भएर मैले तपाईँलाई जोड्न खोजेको कुरा के हो भने संघीय सरकारबाट यो हाम्रा चाहिँ भन्नु संहिताका जे आधार स्तम्भहरू छन् त्यसलाई कमजोर गर्ने वित्तीय संहिता तलसम्म सरर जान सकेन प्रशासनिक संहिता आजका दिनमा हेरौँ हामीले बारम्बार भन्दै आएको कुरा के हो भने एउटा गाउँपालिकाको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकारी त्यो गाउँपालिकाकै स्थानीय मान्छे वा स्थानीय सरकारले चाहिँ भन्छ हजुरको निर्णय गरेको मान्छे आज पनि स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकारी मुख्य मान्छेको छ संघीय सरकारले पठाइदिन्छ आज पनि संघीय सरकारले 753 वटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत केन्द्रबाटै पठाइदिन्छ त्यो पढ्दाखेरि के हुन्छ भने टक्क त्यो टुरिस्ट जस्तो प्रमुख प्रशासकीय अधिकृत जान्छन् फेरि सम्बोधित रूपमा धेरै राम्रा प्रमुख प्रशासकीय अधिकृत पनि हुनुहुन्छ मेरो पालिकामा त मैले 4 वर्षसम्म एउटै प्रमुख प्रशासकीय अधिकृतसँग काम गरेँ त्यो सम्बोधित रूपमा कुनै पनि ठाउँमा हो कुनै पनि ठाउँमा कस्तो छ भने 15 दिनमा 1 महिनामा चाहिँ भन्छ हजुरको प्रमुख प्रशासकीय अधिकृत चेन्ज भएको छ त्यो गाउँपालिका अध्यक्षलाई त्यो आएको पनि थाहा छैन, त्यो गएको पनि थाहा छैन, किनभने उसँग सम्बन्धित छैन नि, छैन नि अब उसको कासम मूल्याङ्कन हामीले गर्न पाउँदैनौँ, उसको चाहिँ एउटा सरुवा हामीले गर्न पाउँदैनौँ, उसको बलुवा हामीले गर्न पाउँदैनौँ, उसलाई कारवाही हामीले गर्न पाउँदैनौँ, अनि हामीसँग किन नियन्त्रित हुन्छ? त्यसोबाट चाहिँ भन्छ हजुरको आज पनि हामीले वित्तीय संहिता र प्रशासनिक संहितामा केही हाम्रा जटिलताहरू छन्, यसलाई अहिलेको समय सापेक्ष रूपमा हामीले संहितालाई कार्यान्वयन गर्ने सन्दर्भमा आएका बाधा अप्ठ्याराहरू चुनौतीहरूलाई समय सन्दर्भका हिसाबले संशोधन गरेर, संविधान भनेको एउटा चाहिँ भन्छ हजुरको धर्मग्रन्थ होइन, यो त समय सापेक्ष रूपमा संशोधन हुन नै जाने कुरा हो, जनतालाई सेवा प्रवाह गर्ने सन्दर्भमा, जनताको अधिकारलाई सुनिश्चित गर्ने सन्दर्भमा, लोकतन्त्रका आधार स्तम्भहरूलाई अझ सहज अनि युग सुहाउँदो समय सुहाउँदो ढङ्गले परिमार्जन गर्दै जाने ढङ्गले चाहिँ भन्छ हामी लोकतान्त्रिक पार्टीहरू, हाम्रा कर्मचारीहरू चाहिँ भन्छ, हाम्रा चाहिँ भन्छ सम्पूर्ण चाहिँ भन्छ संरचनाहरू, देशका सम्पूर्ण संरचनाहरूमा हाम्रो परिवर्तन हुनुपर्छ र हाम्रो मानसिक हिसाबले नै हामी परिवर्तन हुनुपर्छ।
1: तपाईँहरूले जस्तै स्थानीय सरकारको अधिकार संरक्षण र प्रवर्धनका लागि महासंघले के कस्ता कामहरू गरिरहेको छ?
0: गाउँपालिका महासंघले देशभरि रहेका 753 स्थानीय सरकारहरूको अधिकारलाई सुनिश्चित गर्ने सन्दर्भमा वा हामीलाई काम गर्ने सन्दर्भमा केही विधायकीय अधिकार हामीसँग छ, संविधानले प्रदत्त गरेका कुरा, हामीले ऐन बनाउने कुरा, नियमावली बनाउने कुरा, कार्यविधि बनाउने कुरादेखि लिएर हामीलाई हाम्रो सभाबाट हामीले जे चाहिँ भन्छहरूको निर्माण गर्छौँ त्यसका सन्दर्भमा आएका चाहिँ भन्छ भए गरेका काममा केही असहजता आयो भने त्यसको सहजीकरण गर्ने कुरा पहिलो कुरा। दोस्रो कुरा, जनप्रतिनिधिहरूलाई कहिले साह्रो गाह्रो र अप्ठ्यारो पर्दै गर्दाखेरि त्यसमा चाहिँ भन्छ समन्वय गर्ने कुरा र मूलत चाहिँ भन्छहरूको संविधान संशोधन गर्ने कुरा, यिनहरूमा आएको अप्ठ्यारो, संघीय सरकार र प्रदेश सरकारका बीचमा चाहिँ भन्छ स्थानीय सरकारका बीचमा काम गर्दै जाँदाखेरि आएका चाहिँ भन्छ विमतिहरू, समस्याहरू, त्यसलाई चाहिँ भन्छ न्यूनीकरण गर्ने कुरा, एक आपसमा त्यसलाई समन्वय गरेर सहमतिका साथ अगाडि बढाउने कुरा र गाउँपालिका महासंघले समय समयमा समग्र चाहिँ भन्छ देशभरिका स्थानीय सरकारहरूको भावनाको प्रतिनिधित्व गर्दै राष्ट्रिय रूपमा उहाँहरूको क्षमता वृद्धि गर्ने कुरा, तालिमहरूबाट, गोष्ठीहरूबाट, अनि विधायकी चाहिँ भन्छ अधिकारलाई चाहिँ भन्छ कसरी निर्माण गर्न सकिन्छ भने गाउँमा प्रत्येक चाहिँ भन्छ क्लस्टरहरूमा हामी प्रदेशमा गएर हामीले उहाँहरूको क्षमता वृद्धि गर्ने, कानून निर्माण गर्ने, कार्य सम्पादन गर्दाखेरि आउन सक्ने सम्भावित चाहिँ भन्छ चुनौतीहरूलाई कसरी सामना गर्ने, यसका सन्दर्भमा हजुरको सचेतनाका कार्यक्रमहरू, जनचेतनाका कार्यक्रमहरू, तालिमहरू, गोष्ठीहरू, क्षमता वृद्धि गर्ने चाहिँ भन्छ हजुरको देखि लिएर प्रदेश सरकार र संघीय सरकारसँग हाम्रा चाहिँ कसै एकल अधिकारका सन्दर्भमा कहिले काहीँ खटपटहरू हुने, विवादहरू हुने गर्ने कुरामा पनि न्यूनीकरण गर्ने कुरा, समन्वय गर्ने कुरा र समग्रतामा चाहिँ भन्छ स्थानीय सरकारको वृद्धि विकास, समग्रतामा स्थानीय सरकारको अधिकारलाई सुनिश्चित गर्नका लागि आवाजहरूलाई बुलन्द गर्ने र स्थानीय सरकार मात्रै होइन कि यो अहिलेको प्रचलित संविधानको कार्यान्वयन गर्ने सन्दर्भमा यो संहितालाई बढीभन्दा बढी चाहिँ भन्छ अझ सहज बनाउने, सरल बनाउने र यो लोकतन्त्रलाई अझ फराकिलो बनाउने सन्दर्भमा स्थानीय सरकारका तर्फबाट हामी महासंघ बनाएको छौँ। त्यसले चाहिँ एउटा किसिमको आवाजहरू देशभरि लाइन एजेन्सीहरूसँग, स्टेक होल्डरहरूसँग हामीले चाहिँ छ अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि हामी जस्तै फोरमहरू संसारभरिका चाहिँ भन्छ स्थानीय सरकारहरूसँग समन्वय गरेर कहिले अवलोकन भ्रमणहरू गराउने, विदेश पठाउने हाम्रा चाहिँ भन्छ उहरूलाई स्थानीय सरकारका प्रमुखहरूलाई गरिराखेका छौँ। मलाई लाग्छ यसले स्थानीय सरकारको क्षमता वृद्धि, स्थानीय सरकारको कार्य सम्पादनमा अब्बलता र प्रदेश सरकार र संघीय सरकारका बीचमा केही समस्या आउने बित्तिकै हामीले त्यसलाई सहजीकरण गर्ने कुरामा यसले मदत पुर्याएको छ भन्ने हामीलाई लागेको छ।
1: अहिले एकदमै मुख्य समस्या चाहिँ स्थानीय सरकारले भोगिरहेको मुख्य चुनौती चाहिँ के?
0: मूलत हामीलाई प्रमुख समस्या भनेको वित्तीय संहिता हो। सरकारले चाहिँ भन्छ अहिले बजेट ल्याइदिन्छ, प्रत्येक वर्ष हामीलाई आएको समस्या भनेको अहिले बजेट ल्याउने, मलाई लाग्छ हजुरको यो स्थानीय सरकार, यो स्थानीय गाउँपालिकाले, नगरपालिकाले यति बजेट पायो भनेर भन्ने, अन्तिममा चाहिँ भन्छ हजुरको राजस्व चाहिँ भन्छ लक्ष्य अनुसार हामीलाई प्राप्त भएन वा अन्य चाहिँ घर वैदेशिक भिडदेखि लिएर अन्य चाहिँ घर कुराको सरकारलाई प्राप्त भएन भने अन्तिम समयमा अन्तिम किस्ता अघिल्लो वर्ष चाहिँ घर 21 पोइन्ट कति यस्तै समथिङ 21 पोइन्ट कति चाहिँ घर अन्तिम किस्ता मैले निकालेर चाहिँ रोकिदिएको थियो. त्यो रोक्ने एउटा वित्तीय संहिताको प्रमुख समस्या भनेको एउटा त्यो छ. एउटा मैले तपाईँलाई भने प्रशासनिक संहितामा प्रमुख प्रशासकीय अधिकृत संघले सर्वा गर्ने सम्बन्धित स्थानीय सरकारसँग समन्वय नगरेर सर्वा गर्ने जसले कार्य सम्पादनमा असुविधा ल्याउँछ. खाता सञ्चालन उसैले गर्ने हुन्छ. योजनाको सम्झौता चाहिँ प्रमुख प्रशासकीय अधिकृतले गर्ने हुन्छ. त्यसो भएर त्यो एउटा समस्या छ. र केही कुरा कस्तो छ भने सम्पूर्ण कुरा स्थानीय सरकारले गर्ने भनेर माथिबाट हजुरको इसिडीको चाहिँ भन्छ हजुरको तलब बढाइदिने माथि सरकारले अस्ति कर्मचारी सबैको तलब बढाइदियो अनि साराले चाहिँ सङ्घीय सरकार ठिक भनेर ताली बुझाए तर तलब कसले खुवाउनु पर्ने चाहिँ स्थानीय सरकार. स्थानीय सरकारलाई त पैसा टोटलमा जो जो फन्ड दिन्थ्यो बास्केट फन्ड त्यो पैसा त बढेन. त्यो पैसा त बढेन अनि त्यसको तलब कसले खुवाउनु पर्यो हामीले खुवाउनु पर्यो होइन. अनि ताली चाहिँ सङ्घीय सरकारलाई बजाउने तलब चाहिँ स्थानीय सरकारले खुवाउने त्यो किसिमको समस्या छ. त्यो बढ्दै गर्दाखेरि त्यसको समायोजन गर्ने सन्दर्भमा जस्तै स्थानीय सरकारले राखेका चाहिँ भन्छ हलुका सवारी चालक हाम्रो चाहिँ भन्छ हजुरको चौकीदार माली स्विपर कार्यालय सहयोगीहरू तिनीहरू चाहिँ भन्छ एम्बुलेन्स चालक आज चाहिँ भन्छ दमकल चालक सब वाहन चालक यी चाहिँ भन्छ कर्मचारीहरूको पनि तलब समायोजन गर्नुपर्ने. हामीले हाम्रो आन्तरिक स्रोत अत्यन्तै न्यून सरकारले चाहिँ भन्छ तलब बढाउँदै गर्दाखेरि करारका कर्मचारीको पनि हामीले समायोजन गर्नुपर्ने र अहिले चाहिँ सङ्घीय सरकारले अर्थ मन्त्रालयबाट बारम्बार चिठी गएको छ कि करारका कर्मचारी नराख्नु. अब यहाँ आवश्यकताका हिसाबले चाहिँ भन्छ हजुरको करारका कर्मचारी सबै हटाउने बित्तिकै हाम्रा सम्पूर्ण सेवाहरू अवरुद्ध हुन्छ. त्यसो भए यो यस्ता किसिमका समस्याहरू पनि छन् तर समग्रतामा हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ संस्थागत गर्ने कुरा संविधानको कार्यान्वयन गर्ने कुरा र तिनटै सरकारका बीचमा सामिप्यता सुमधुर सम्बन्ध हाम्रो चाहिँ भन्छ हजुरको संविधानले प्रदत्त गरेका हाम्रा एकल अधिकार र साझा अधिकारका सन्दर्भमा हामी सबै आत्मालाई सासी राखेर जनताको देशको चाहिँ भन्छ समग्र विकास प्रक्रियामा हामी सामेल हुने हो. जनताको अधिकारलाई सुनिश्चित गर्नका लागि तिनटै सरकारका बीचमा सहमति सहकार्य र सहअस्तित्वका साथ अगाडि बढ्नुपर्छ. यहाँ थोरै तलमाथि हुने स्थिति आयो भने संहितामा प्रश्न आउने कुरा हुन्छ. आम रूपमा
1: ठ्याक्कै यहीँनिर सहमति सहकार्य र सहअस्तित्व ठ्याक्कै त्यो स्वीकारेर एकदमै प्रभावकारी रूपमा समन्वय भएको छ त तिन सरकारका बीचमा.
0: त्यही समस्या त्यहीँनिर छ. कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि हजुरको प्रदेश सरकारलाई लाग्छ के भने अब हामी सबै स्रोत हामीसँग छ. स्वाभाविक रूपमा प्रदेश सरकार र सँगसँग बढी स्रोत छ नि त हजुरको. अनि स्थानीय सरकारले हामीले भनेको मान्नुपर्छ वा स्थानीय सरकार हाम्रो माताहरूमा चल्नुपर्छ भन्ने चाहिँ भन्छ. कहिलेकाहीँ त्यो मानसिकता चाहिँ भन्छ त्यो फेरि त्यो शासकहरूमा वा त्यो जनप्रतिनिधिमा पनि भर पर्छ. कुन प्रकृतिको जस्तै मुख्यमन्त्री कुन प्रकृतिको आउनुभयो उहाँको आचरण बोली व्यवहार उहाँको चाहिँ भन्छ आफ्नो कार्य सम्पादन गर्ने तौर तरिकाहरूमा पनि फरक पर्छ. कहिलेकाहीँ चाहिँ भन्छ प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री आजको दिनमा हुनुहुन्छ युवा हुनुहुन्छ अत्यन्तै चाहिँ भन्छ जागरूक सुशासनका दृष्टिबाट यो सरकारले सुशासनका अत्यन्तै सकारात्मक सन्देशहरू प्रभाव गरिराखेको छ. जनतालाई छिटो छरितो पारदर्शी निष्पक्ष र जवाबदेही सहित सुशासन कायम गर्ने सन्दर्भमा शान्ति सुरक्षा अमन चयन कायम गर्ने सन्दर्भमा यो सरकारसँग ठूलो अपेक्षा पनि छ मान्छेको. तर यो अपेक्षा सँगसँगै चाहिँ भन्छ हामीले संहिताका आधार स्तम्भहरूलाई बुझेनौ र लोकतन्त्रको चाहिँ भन्छ मर्मलाई र धर्मलाई चाहिँ भन्छ कतै तलमाथि गर्ने स्थिति आयो. हामीले छिटो छरितो चाहिँ भन्छ सेवा प्रदान गर्ने सन्दर्भमा संविधानकालाई चाहिँ भन्छ तलमाथि गर्ने स्थिति आयो भने लामो समयदेखि बडो मेहनतका साथ पसिना बगाएर निर्माण भएको संविधान कहीँ कतै तलमाथि हुने स्थिति आयो भने साम्प्रदायिक दङ्गा हुने धार्मिक चाहिँ दङ्गा हुने भौगोलिकका भूगोलका हिसाबले क्षेत्रका हिसाबले जात जातिका हिसाबले हामीले जुन एउटा किसिमको सामिप्यता सहिष्णुता कायम भइराखेको छ त्यो खलबलिन सक्ने स्थिति हुन सक्छ. त्यसो भएर सम्पूर्ण आदरणीय समादरणीय समग्र देशभरिका जनप्रतिनिधिहरू हाम्रा चाहिँ हुन्छ आम नेपाली दाजुभाइ दिदीबहिनीहरूले यो व्यवस्था यो व्यवस्थाका चाहिँ भन्छ हजुरको मूलभूत चाहिँ भन्छ विषयहरू संहिता संविधान कार्यान्वयन गर्ने सन्दर्भमा हामी सबै अत्यन्तै चाहिँ भन्छ मन वचन र कर्मलाई साची राखेर इमान्दारीपूर्वक जनप्रतिनिधिहरू कर्तव्यनिष्ठ भएर कार्य सम्पादन गर्नुपर्छ भन्ने म तपाईँको रेडियो मार्फत यही भन्न चाहन्छु।
1: अहिले हामी कार्यक्रमको लगभग अन्त्यमा पनि छौँ, संघीय र प्रदेश सरकारसँग महासंघको अपेक्षा चाहिँ के छ?
0: मूलत हामीले प्रदेश सरकार र संघीय सरकारसँग हामी सबैको कर्तव्य जनप्रतिनिधिको कर्तव्य भनेको जनतालाई जनताको अधिकार सुनिश्चित गर्ने, जनतालाई सेवा प्रवाह गर्ने, जनताका आवश्यकताको परिपूर्ति गर्ने यही कुरा नै हो। यसैको आसपासमा भएर हामीले काम गर्ने हो। त्यसो भएर समग्र नेपालको विकास प्रक्रियामा टेवा पुर्याउने सन्दर्भमा हामी तिनटै सरकार एक ठाउँमा उभिनुपर्छ। समग्र चाहिँ भन्छ हजुरको आफ्नो भूगोल क्षेत्रदेखि लिएर समग्र नेपालको चाहिँ भन्छ हित गर्ने कुरा, राष्ट्रको हित हुने कुरा, राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय सार्वभौम सत्ता होइन, नेपाली जनताको चाहिँ भन्छ अधिकारलाई सुनिश्चित गर्ने सन्दर्भमा हामी एउटै ठाउँमा हुनुपर्छ तिनटै सरकार। र तल चाहिँ भन्छ हजुरको मैले अघि पनि भने भूगोलका दृष्टिबाट र आर्थिक विपन्नताका हिसाबले वा करको चाहिँ भन्छ हजुरको आन्तरिक करका चाहिँ भन्छ राजस्व संकलन गर्ने हिसाबले मलाई लाग्छ तिनवटा चाहिँ भन्छ तरिकामा यो राज्यको चाहिँ भन्छ ढुकुटी वा वित्त आयोगले त्यसरी चाहिँ भन्छ अर्थ मन्त्रालयले बजेट वितरण गर्दै गर्दाखेरि हाम्रा चाहिँ भन्छ हजुरको स्थानीय सरकारहरू वा प्रदेश सरकारहरूलाई बजेट जसरी वितरण गर्छौँ त्यसलाई तिनवटा चाहिँ कुन छ अवसरमा राख्नुपर्छ जस्तो लाग्छ। एउटा सुविधा सम्पन्न गाउँपालिका नगरपालिका, सुविधा सम्पन्न गाउँपालिका नगरपालिका र प्रदेश पहिलो प्राथमिकतामा, एउटा मध्यम स्तरका जसको आन्तरिक स्रोत चाहिँ कुन छ मध्यम प्रकृतिको छ त्यसलाई चाहिँ कुन छ दोस्रो स्थानमा, र कमजोर गाउँपालिका नगरपालिका र प्रदेशहरू जसको आन्तरिक स्रोत राजस्व चाहिँ भन्छ अत्यन्तै न्यून संकलन हुन्छ तिनीहरूलाई वित्त आयोगले वा अर्थ मन्त्रालयले बजेट वितरण गर्दै गर्दा उच्च प्राथमिकतामा राख्नुपर्छ। त्यसो भए यदि समानता हुने हो, यदि विकासमा न्याय हुने हो, वा हामीले दिगो विकासको लक्ष्य प्राप्ति गर्ने सन्दर्भमा समग्र देशको सँगसँगै हित गर्ने हो र समग्र नेपाली जनतालाई हामीले समान दृष्टिबाट हेर्ने हो भने यसरी न्यायिक चाहिँ भन्छ आर्थिक वितरण प्रणाली लागू गर्नुपर्छ। सिंहदरबारमा बसेका आदरणीय महानुभावहरूले दूर दराजका कुरा गाउँका बस्तीका टोलका विपन्न परिवारका पछाडि परेको वर्ग लिङ्ग जात जाति भाषा भाषीको आवश्यकतालाई उनीहरूको मर्म र भावनालाई पनि बुझेर चाहिँ भन्छ सिंहदरबार चल्नुपर्छ। र बडो विनम्रताका साथ म भन्न चाहन्छु कर्णाली र मधेसलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्छ। तपाईँको रेडियो सफलता 103.4 मेगाहर्जबाट मलाई जुम्लाको हिमा गाउँपालिका पश्चिम नेपालको एउटा गाउँपालिकालाई को अध्यक्षलाई तपाईँको रेडियोमा बोलाएर मेरा आफ्ना समसामयिक विषयवस्तुहरूलाई रेडियो मार्फत राख्ने अवसर प्रदान गर्नुभएकोमा यो रेडियोको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै म अत्यन्तै रेडियोप्रति हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्न चाहन्छु।
1: हस्, धेरै धेरै धन्यवाद छ यस समयका लागि। यो छोटो समयमा अझै उठान गर्नुपर्ने विषयहरू थुप्रै थिए, संघीयताको 10 वर्षमा त्यहाँ भएका परिवर्तनहरूलाई पनि उठान गर्नुपर्ने थियो, तर पनि केही प्रसंगहरू हामीले यहाँ उठान गर्यौं। पक्कै पनि एउटा सिन्जा सभ्यता, त्यहाँ एउटा धार्मिक हिसाबले पनि छुट्टै पहिचान बोकेको कर्णाली क्षेत्र, विशेष गरेर अझै जुम्ला, र त्यहाँ पर्यटकीय सम्भावना पनि उस्तै रहेको छ भने कृषिको सम्भावना पनि, विशेष गरेर अर्ग्यानिक कृषिको सम्भावना पनि त्यस्तै रहेको छ। त्यो सम्भावनातर्फ राज्यको ध्यान जानुपर्ने जरूरी छ। अहिले स्थानीय सरकारले मात्रै होइन, प्रदेश र संघ सरकारको पनि ध्यान जान जरूरी छ भन्दै यो समय दिनुभयो जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका केन्द्रीय अध्यक्ष, केन्द्रीय उपाध्यक्ष लक्ष्मण बहादुर साईलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथिसहित आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: हेलो पोखरा, BYD सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि BYD सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै BYD 3S फेसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ। प्लीज डु विजिट अस एट बुद्ध चोक 10 पोखरा।
3: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
4: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
3: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
5: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स्टप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960।
2: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 98460 28575, 98067 15947, 98562375।
5: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छु गर्दा क्षय रोगका किटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
6: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
8: वाह, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
9: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
8: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
9: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66642, 98460 41081।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811062983 9855625855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
4: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
5: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
4: अनि कहाँ छ छोरा यो पसल
5: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
6: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
5: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
4: पोखरा दुई बिन्दवासिनी बस पार्क
5: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
4: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
5: मोबाइल नम्बर 9846059581
4: 9116715475
7: अब रेडियो प्रस्तुत उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061452966 061455966 र मोबाइल नम्बर 9846000851

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ दुबोको माला कहाँबाट ल्याउने हो गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो लौ न कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त
2: दाई पनि कति आतिनु भएको सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि हो त्यही गएपछि दुबोको माला गाडी सजावट विभिन्न सजावटका फुलहरू बुके गुच्छा फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू इन्डोर तथा आउटडोर प्लान्टहरू फलफूल तथा धार्मिक बिरुवाहरू बुके गुच्छा दुबोको माला गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फुलहरू विदेशी कुखुरा विदेशी परिवार रङ्गीन माछा पनि पाइन्छ हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ
1: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ चोक 8 पोखरा प्रोप्राइटर दया कुमार द्वा मोबाइल 98-560-32-717 र 98-460-55-079
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: Studio time.
6: It's 9 a.m.

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 MHz तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो, ससरी प्रहरीको बीओपीमा भौतिक क्षति, वर्षाका कारण र पहिरोको कारण विभिन्न अवरोध, बाराजमार्ग अवरूद्ध, सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकाको शिक्षाको हक सुनिश्चित गर्न अन्तरिम आदेश, आज 3 संसदीय समितिको बैठक बस्दै, र फिफाको निलम्बनका कारण नेपालले एएफसी 20 वर्ष मुनिको एसियन कप गुमायो। अब सुनौ पूरा समाचार। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वार्ड नम्बर 3 स्थित तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो खस्दा सशस्त्र परिबलको भोटर आउटपोस्टमा क्षति पुगेको छ। गैराती सभा 1 बजेतिर बीओपीको उत्तर पश्चिमतर्फ रहेको करिब 200 देखि 300 मिटर अग्लो डाँडाबाट सुक्खा पहिरो खसेको थियो। पहिरोसँगै झरेका ठाउला ढुङ्गाहरू एकापसमा ठक्कर खाएर उछिटिँदा शस्त्र प्रहरीको ब्यारेक र अन्य संरचनामा क्षति पुगेको हो। शस्त्र प्रहरी बल तातोपानी बीओपीका अनुसार उक्त घटनामा कुनै मानवीय क्षति भने भएको छैन, तर कार्यालयका विभिन्न भौतिक संरचनामा भने उल्लेखनीय क्षति पुगेको छ। प्राप्त जानकारी अनुसार पहिरोका कारण पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्तामा पर्नुका साथै जस्ताको छानामा 6 प्वाल परेका छन्। त्यसैगरी एउटा ड्यूटी पोस्ट पूर्ण रूपमा, अर्को एउटा आंशिक रूपमा क्षतिग्रस्त भएको छ। यस्तै झण्डा राखिएको पोल पूर्ण रूपमा नष्ट भएको छ भने जिन्सी स्टोर भवनमा 3 प्वाल परेका छन्। सीको बाथरूमको भित्तामा प्वाल परेको र एउटा हिमाली ज्याकेटमा समेत ढुङ्गाले लगेर क्षति पुगेको प्रहरीले जनाएको छ। मुख्य गेट अगाडिको सिनेमा पनि पहिरोले क्षति पुर्याएको छ। यता वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग र सड़क खण्ड अवरूद्ध भएका छन्। नेपाल प्रहरीले दिएको जानकारी अनुसार पहिरो, सड़क कटान र सम्भावित बाढ़ीका कारण 1 दर्जन भन्दा बढ़ी सड़क खण्ड प्रभावित भएका छन्। प्रहरीका अनुसार काभ्रे पलाञ्चोक सिन्देल जोड्ने पिपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गर्दै खुरकोट नेपाल थोक कुटुन्जेबेसी सड़क खण्डमा बेलुकी 6 बजेदेखि 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको छ। बिहान 4 देखि बेलुकी 6 बजेसम्म भने सवारी साधन चलनमा हुने व्यवस्था गरिएको छ। यसैगरी क्रान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुकी 5 देखि 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको छ। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 राजदुवालीमा वर्षाका कारण सड़क हिलाम्य भएपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने सञ्चालनमा छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत 0 किलो कोदारी र लिपिङ क्षेत्रमा पहिरो र सड़क भाँसिएपछि अरणीको राजमार्गको विभिन्न खण्ड पूर्ण रूपमा अवरूद्ध छन्। लामा साँगु रामेछाप सड़क खण्डको दोलखाको तामाकोशी गाउँपालिका 5 कर्ने टारमा सामाकोशी खोलाले सड़क कटान गरेपछि यातायात अवरूद्ध भएको छ। यद्यपि खिल्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्तीबाट विस्थापित भएका वा हुन नसक्ने बालबालिकाको शिक्षाको हक सुनिश्चित गर्न र विकल्प बिना उनीहरूलाई सो स्थानबाट हटाउन नहटाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको इजालसले मौन औपचारिक चित्र सेवा इन्से बागमती प्रदेश कार्यालयका कर्मचारी वरूण बस्याल समेतले दायर गरेको रिटमा सुनवाई गर्दै उक्त आदेश दिएको हो। अदालतले विस्थापित सुकुम्बासी बस्तीका बालिकालाई साउन मसान्तभित्र शैक्षिक सत्रको शुरूआतमा नै विद्यालय भर्ना हुने वातावरण मिलाउन सरकारलाई निर्देशन दिएको छ। आदेशमा भनिएको छ, विस्थापित बालबालिकालाई नजिकको विद्यालयमा अनिवार्य र निशुल्क भर्ना गराई, निशुल्क पाठ्यपुस्तक, यातायात पोसाक र शैक्षिक सामग्री उपलब्ध गराउनु, यस्तै बालबालिकाको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै मनोसामाजिक परामर्श र अपाङ्गता भएका बालबालिकालाई आवश्यक सहायक सुविधाहरू तत्काल उपलब्ध गराउन समेत सर्वोच्चले भनेको छ। विस्थापित हुनुपर्ने अवस्था आएमा उनीहरूका लागि आवासीय शिक्षाको व्यवस्था गर्न समेत आदेशमा उल्लेख छ। सर्वोच्चले वैकल्पिक उच्च व्यवस्था नभई सुकुम्बासी बस्तीमा मानिसहरूलाई हटाउने, उठाउने वा जबरजस्ती कार्यवाही नगर्न आदेश दिएको छ। बालबालिकाको शिक्षाको हक संविधानको धारा 16, धारा 31, धारा 37 र धारा 39 जोड़िएका विषय भएकोले यसको संरक्षण आवश्यक रहेको इजालासले ठहर गरेको छ।
आज संघीय सांसदको तीनवटा संसदीय समितिको बैठक बस्दैछ। बिहान 10:30 बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक, पर्यटन विधेयक 2081 सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यक्रम छ। त्यस्तै बिहान 10 बजे बस्ने कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवाधिकारको अवस्था सम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ। यता पूर्वाधार विकास समितिको बैठकमा भने विद्युतको वितरण लाइन र पोलहरू समयमा विस्थापन नहुँदा सड़क निर्माणमा भइरहेको ढिलाइका विषयमा छलफल हुने जनाएको छ। उक्त समितिको बैठक पनि बिहान 10 बजेका लागि तय गरिएको छ। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको निम्नचापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास र पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। हाल बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका केही साथै कोशी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागका साधारणतया बदली भएको छ। मध्य प्रदेश तथा कोशी लुम्बिनी प्रदेशका तराई भेगमा आंशिक बदली भएको छ। खेलकुदको समाचार, फिफा फुटबलको विश्व फुटबलको सार्वजनिक निकाय फिफाको निलम्बनका कारण नेपाली फुटबलले एसियाली फुटबल महासंघ एएफसीको आयोजनामा चीनमा हुने 20 वर्ष मुनिको एसियन क्वालिफायर्स कप गुमाएको छ। क्वालिफायर्स खेल तालिका सार्वजनिक गर्दा नेपालको नाम समावेश छैन। एएफसीका अनुसार फिफाको निलम्बन नभएका भए नेपाल समूह आईमा थियो। यससँगै नेपालले फिफाको निलम्बनका कारण लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएको छ। यसअघि एएफसी महिला च्याम्पियनशीप लीग र एएफसी 17 वर्ष मुनिको महिला एसियन कप क्वालिफायरबाट पनि नेपाल बाहिरिएको छ। फिफाले गएको असार 11 गते अखिल नेपाल फुटबल संघ एन्फालाई तेस्रो पक्ष हस्ताक्षेप भएको भन्दै निलम्बन गरेको थियो। यही अवस्था रह्यो भने नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनशीप पनि गुमाउने जोखिम बढ़ेको छ। दक्षिण एसियाले फुटबल महासंघ साफले सेप्टेम्बर 1 भित्र फिफाको निलम्बन फुकुवा भए मात्रै नेपाललाई प्रतियोगितामा सहभागी गराइने जनाएको छ। एएफसी 20 वर्ष मुनिको एसियन कप क्वालिफायर्स चीनमा अगस्तको अन्तिम हप्तादेखि शुरू हुँदैछ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर सङ्गालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो, शस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति, वर्षा र पहिरोका कारण अवरूद्ध विभिन्न राजमार्ग, सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकाको शिक्षाको अक्षुस्त गर्न अन्त्यमा। आज पनि विभिन्न संसदीय समितिको बैठक सर्दै राष्ट्रसभाको बैठक भने भोलिका लागि सर्यो।

निलम्बनका कारण नेपालले एएफसी 20 वर्ष मुनिको एसियन कप गुमायो। रेडियो सफलता तार पारेको बिहान 9 बजे खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसारमा सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेट्नु अहिले 6 बजे खबर सङ्गालो आउँछ। हामीसँग सफलताको पाइलामा अब के गरेर सुन्न सक्नुहुन्छ विभिन्न गीत सङ्गीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: हेलो पोखरा, BYD सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि BYD सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै BYD 3S फेसिलिटीज, सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुनेछ। प्लीज डू विजिट अस एट बुद्धचोक 10 पोखरा।
7: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
8: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ECG मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
7: सम्पर्क
8: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि। प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98-576-22-51, 98-450-50-251।
9: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टू मिट छ।

0: हेलो
1: हजुर, सधैँ कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुसिने किङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिटीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061 553071।

0: 98067 81 234 97 50 77 123 व्हाट्सएप नंबर 98011 77 123
1: रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
2: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
3: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061 541 984 541 985 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061 525 904 स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: आफू त सोझो मान्छे, लपन छपन केही जान्दिन, सिधा कुरा गर्नु पर्दा रेडियो सफलता सुनिरहनु होला। बीस हो मेरो नाम, म जसलाई माया गर्छु त्यो इन्स्पेक्टर दण्ड पानीको एरियामा दिउँसै मारकाट। नमस्कार श्रोताबिन्द, म कलाकार शंकर आचार्य, तपाईँहरू अहिले रेडियो सफलता 103.4 MHz सुनिरहनु भएको छ। मलाई पनि सुन्न मन लाग्यो।
1: रेडियो सफलता 103.4 MHz
2: सुन्न मन लाग्यो।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारु हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटी सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ। प्लीज डु विजिट अस एट बुद्ध चोक 10 पोखरा।
1: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
2: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
1: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
4: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840602127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले बुझित्यो।
1: ओहो गाँठी कुरा।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएस पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-052-21-50 98-251-2714
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
5: फोन नम्बर 061-587-915।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
6: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
6: पोखरा 2 बिन्दवासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 98460-59581,
6: 98161-15475।
8: सफलता स्टुडियो टाइम।

0: हेर्नु सांगलो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9857325575।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुखै रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
3: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860601081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-5551-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
3: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युत राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
1: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
5: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 घारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9850 9850 60 127 र 9808 41 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960। दोस्ती टू मिट सप।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम। सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क।
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98165 15 475।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
1: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
6: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
1: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-89।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण मावीदेखि बुलाउदी लेक्स साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-6039-63-2, 98-5-60-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615-55-3050, 0615-58-9848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पो

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिसा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब।

0: वा जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
1: सम्पर्क
0: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा साङ्ग्रिला बैंकको ठिक पारिपट्टि प्रोप्राइटर अमर प्रसाद पाण्डे शम्भुराज पाण्डे फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221 98450 50251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैनपावर कंसल्टेंसी प्राइवेट लिमिटेड नागढुंगा पोखरा कास्की। फोन नंबर 061-553-071 98067-81-234 97050-77-123 व्हाट्सएप नंबर 98011-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
4: मेरी आमाले नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अडेल गर्न समिक्ष काठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 061-541-984 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको टिप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161547734 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौं उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपरियर र सिंसियर सर्विस को साथ मा अब पोखरा मा पनी बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी थ्रीयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा मा पनी उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: हेलो
2: हजुर सन्चै कस्तो छ हजुरलाई?
3: आरामै छु। सुन न, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
1: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: हो हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
4: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
6: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लेढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
7: फोन नम्बर 061587915।
8: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा तात चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जसको मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840285575 9807159947 9557325575।
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 061570736 98560203।

0: सुनार, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
1: हेलो
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639003२, 98560343। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी।
6: होइन, के भन्छ यो रेडियाले?
5: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9166715475।
3: कि अहो, कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
5: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9805121050, 9821027014।
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: हेलो पोखरा BYD सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ में अब पोखरा में पनि BYD सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै BYD 3S फैसिलिटी सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्धचोक 10 पोखरा।
1: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
3: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
4: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
3: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966, 061455966 र मोबाइल नम्बर 9846000851।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। तपाईँको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड, साथी पत्र पत्रिका को लगी हमी समझना।
0: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मीनराज खड़का, फोन नंबर 0161 35 6 51। समझन सही नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
3: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0165745668, मोबाइल नम्बर 98560028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: टाउके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दिप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक थाक किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं ड्रिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5531-71, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: नमस्ते, म पप गायिका माया फुन। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ट्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ट्ज।
2: सुन्न मन लाग्यो।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारु हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फैसिलिटी सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121050।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी।

अनलाइन अर्डरका लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी हजुरकै सहर पोखरामा।

अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705055507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 9867-81-234, 9705-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530508, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860601081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9840600851।
3: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो हैन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा हैरान भइसके।
4: के चिन्ता लिन्छ हो? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
5: जापानिज दुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ वर्तबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 9857।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0615707636 9856320325 9806535480 साथै आयल्स पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9855011 86, 9845035111। सम्पर्क नम्बर फेरि एक पटक 9845035111।
3: हेलो
4: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
5: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेकसाइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334032। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले?
6: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी 1 महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0615742525, 9560214040, 9560601127 र 9080381440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3S फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: हेलो
2: हजुर सन्चै कस्तो छ हजुरलाई?
3: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: हो हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
4: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
6: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्स को बीचमा।
7: फोन नम्बर 061-587-915।
8: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमाल गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

0: हेरेर तुलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210 5982157014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165745668 मोबाइल नम्बर 9856728104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान काहीँ नलाकाउ
7: घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 5149485 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 5259904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिऊ

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560 35394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल बागलुङ बस पार्क दुई पोखरा प्रोपाइटर गणेश बहादुर सुनार 0161535904 म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो हैन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैराने भइसके।
3: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
4: जापानीज दुबो एवरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98560 23461 98266 0698।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 60 52 855 समझन सही बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0165707636 98 5 60 20 325 98 086 35 480 साथै आयल्स पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ
1: हेलो पोखरा बीवाईडी सर्विस को सुपरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ यो सँगै बीवाईडी 3S फेसिलिटी सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ प्लीज डू विजिट अस एट बुद्ध चोक 10 पोखरा
0: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा

0: एउटा सानो मान्छेको चाहना
1: जोनी जोन ए पापा एकिन चुदनो पापा
0: अनि हामी सबैको चाहना रेडियो सफलता 103.4 मेगाहर्ज

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98-462-89-99।

0: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 मा दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
1: कन्ट्याक्ट 0615553050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
7: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
6: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 0161452966, 0161455966 र मोबाइल नम्बर 9840600851।
9: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को एक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको न चिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 0161571430, 9856508043। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सीहरू सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9816692983 9855852855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 9856020325 9806535480 साथै आयल पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ
1: हेलो पोखरा बीवाईडी सर्विस को सुपेरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदैछ यो सँगै बीवाईडी 3 इयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुनेछ प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा
0: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: 여자 싸는 만치고 자는
1: 조니 조니 바빠 이긴 주전요 바빠
0: 아니 하미 서베이고 자는 레디오 서폴바 103.4 메가헤르츠

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98460 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
7: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न। तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
6: हजुर, प्लस 2 सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 0164529066, 0164559066 र मोबाइल नम्बर 9840600851।
9: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को एक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 0165174330, 9855508043। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

लिएर बुझ्ने भाषी समस्याको होइन आउन थाल्यो जिन्दगीमा पिरै पिरको पहिरो टाउकै ठोकी ढोगे पनि।

0: भाइ बुढी आज रमाइलो गर्नुपर्छ, लाउहरू आउनुपर्छ, के भयो ए नानी हो हेर्नु त लाउहरू आउनुपर्छ, मजाले नाचेर रमाइलो गरेर पठाउनुपर्छ,
1: नानी भनेर आएको

0: मठ मन्दिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो।
0: आउनुहोस् एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।